0: इन्द्र शाहले यस्तो बताउनु भएको हो। साथै घटनामा संलग्न जो कोही भए पनि कानूनी दायरामा ल्याउने सरकार प्रतिबद्धता रहेको पनि जिकिर गर्नुभएको छ। यसै गरी सामाजिक सञ्जाल र अन्य माध्यमबाट साम्प्रदायिक विद्वेष एवं अपवाह फैलाउनेहरूमाथि कड़ा कार्यवाही र निगरानी राख्न प्रधानमन्त्री कार्यालयले र बालिन शाहले आफैले निर्देशन समेत दिनुभएको छ। संवेदनशील घड़ीमा अत्यन्त असत्य अपुष्ट र घृणा फैलाउने सामग्री प्रचार प्रसार नगर्न सबैलाई सचेत गराउँदै यस्तो गलत कार्य गर्नेमाथि कड़ा निगरानी र माताहातका निकायले पनि निर्देशन दिएको जनाएको छ। नागरिकले सरकारी निकायबाट जारी भएका आधिकारिक तथा सूचनामा मात्र विश्वास गर्न आग्रह गर्दै हालको पछि नलाग्न पनि अपील गर्नुभएको छ। प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन नगर्नुहुँदै प्रधानमन्त्रीले सम्भव सद्भाव कायम राख्न अपील गर्दै संयमित अपनाउन आपसै एकता भाइचारा कायम राख्न पनि अनुरोध गरिएको छ। सुनसरीको देवागंजमा गएको आइतबार राति भएको घटनामा गोली लागेर अर्को एकजनाको पनि उपचारको क्रममा ज्यान गएको छ। यो सँगै घटनामा ज्यान गुमाउनेको संख्या दुईजना पुगेको छ। यसअघि आइतबार भएको घटनामा देवागंजका तीनका 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर मृत्यु भएका व्यक्तिलाई शहीद घोषणा गर्न सिफारिश गरिने भएको छ। यसै गरी घाइतेहरूलाई क्षतिपूर्ति दिने गरी प्रक्रिया अगाडि बढ़ाएको छ। बिहिबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वदलीय बैठकले मृतकलाई शहीद घोषणा र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउन संघीय सरकार समक्ष माग गर्न सहमति भएको छ। सर्वदलीय बैठकमा जिल्ला समन्वय समिति सुनसरीका संयोजक राजन मेहताले छानबिन समितिले काम पूरा गर्नु अघि नै सरकारले मृतकलाई शहीद घोषणा र घाइतेलाई क्षतिपूर्ति दिएमा घटना सम्य हुने आशा व्यक्त गरिएको छ र उनको प्रस्तावलाई राजनीतिक दल नेता सांसद र स्थानीय तहका प्रमुखहरूले पनि समर्थन गरिएको छ। देवागंज गाउँपालिकामा पनि मृतकका परिवारलाई शहीद घोषणा गर्न र संघीय सरकार समक्ष सिफारिश गरिएको छ। गाउँपालिकाले मृतकका परिवारलाई राहत स्वरूप 10-10 लाख रूपियाँ क्षतिपूर्ति दिने निर्णय गरिसकिएको छ भने गम्भीर घाइतेहरूलाई जनहित 2 लाख रूपियाँ र सामान्य घाइतेलाई 5 लाख रूपियाँ क्षतिपूर्ति दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष बेचन मेहताले जानकारी दिएको छ। गाउँपालिकाको बैठकले वडा नम्बर 3 का कार्यवाहक अध्यक्षतामा श्रेष्ठ र सदस्य रामबहादुर मेहतालाई तोक्ने निर्णय गरिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मधेसमा भएका पछिल्ला हिंसात्मक घटनालाई लिएर सरकारले गम्भीरतापूर्वक लिई समाधानका लागि ठोस पहल गरिरहेको बताउनु भएको छ। यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो भनाई सार्वजनिक गर्नुहुँदै डाक्टर तिमल सिन्हाले घटनाको विषयमा विपन्न विभिन्न माध्यमबाट भइरहेको भ्रामक र गैर जिम्मेवारी सामग्रीको विषयका सामग्रीको प्रसारण प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ र भ्रामक सामग्रीलाई स्थिरतालाई थप जटिल बनाउने र हिंसा भड्काउने जोखिम रहने पनि उल्लेख गरिएको छ। संवेदनशील घड़ीमा महत्वपूर्ण सम्पूर्ण संचार माध्यम सम्पादक पत्रकार सामाजिक सञ्जाल प्रयोगकर्ता र आम नागरिकलाई सत्य तथ्य तथा जिम्मेवारीपूर्ण सूचना मात्र सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभएको छ। अपुष्ट सूचना भ्रामक सामग्री व्यक्तिहरूलाई उत्तेजना फैलाउने सामग्री प्रसारण तथा शेयर नगर्न समेत अपील गर्नुभएको छ। शान्ति सुरक्षा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैको साझा जिम्मेवारी भएको बताउनुहुँदै मन्त्री डाक्टर तिमल सिन्हाले असहमतिका विषयले संवाद कानूनी प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट समाधान गर्नुपर्ने जोड़ दिएको छ। जिम्मेवार संचार संयमित अभिव्यक्ति र आपसी सम्मानका माध्यमबाट मात्रै शान्ति र शान्त र समृद्ध देश निर्माण गर्न सकिने स्पष्ट पारेको सरकारले सिराहामा बिहिबार भएको घटनाको छानबिनका लागि 5 सदस्यीय छानबिन टोली गठन गरेको छ। घटनाको छानबिनका लागि मधेस प्रहरी कार्यालय जनकपुरबाट प्रहरी उपरीक्षक ईएसपी भेषराज रिजालको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरिएको छ। सिराहाको गोल बजारमा गोली लागेर मृत्यु भएपछि 7 समिति गठन गरिएको छ र सिराहाका विभिन्न स्थानमा तोडफोड आगजनी लुटपाटको घटना पनि व्यापक रूपमा बढ़ेका छन्। उदयपुरको कटहरी नगरपालिका तीन स्थित हडैया स्थित खहरी खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजना बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख एसपी राजन चापा गाएको अनुसार शनिबार साँझ करिब 5:30 बजे 7 वर्ष र 11 वर्षका दाजुभाइ तथा उनकै 8 वर्षीय नातेदार बालक बेपत्ता भएका थिए। बेपत्ता भएको सूचनाको प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटरी र सशस्त्र प्रहरी बल नेपाल कटरीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। खोज तलासको क्रममा तीनैजना बालकलाई कटरी नगरपालिकाकै हडैया खहरी खोलामा डुबेको अवस्थामा फेला पारिएको एसपी चापा गाईले जानकारी दिनुभएको छ। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कटरी लगिएको भए पनि चिकित्सकले साँझ करिब 7 बजे नै तीनैजनालाई मृत घोषणा गरेको छ र उनीहरूको शव हाल प्रादेशिक अस्पताल कटरी को शव गृहमा राखिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लघु वित्तीय पीड़ित र सरकार बीच भएको पहिलो चरणको वार्ता सकारात्मक बनेको छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र आन्दोलनरत लघु वित्त पीड़ित बीच बिहिबार भएको छलफल शुक्रबार पूर्ण बस्ने गरी टुंगिआएको छ। अर्थ मन्त्रालयको अनुसार बिहिबार हिजोको वार्ता समाधानको उन्मुख रहेको छ र दुवै पक्षबीच भएको छलफल विषयलाई निरन्तरता दिँदै आज थप वार्ता गरिने जनाएको छ। लघु वित्तीय पीड़ितका माग सम्बोधनका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वागले बिहिबार हिजो नै टोली गठन गरेको थियो। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित टोलीलाई पीड़ित पक्षसँग तत्काल वार्ता गर्न निर्देशन दिएको छ र वार्ता टोलीमा कुनै कानूनी मन्त्रालयमा सहसचिव विनोद कुमार भट्टराई, मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेको छ र अर्थ मन्त्रालयका उप सचिव बोलराज आचार्यलाई वार्ता समितिको सदस्य सचिव तोकिएको छ र लघु वित्तीय संस्थाबाट पीड़ित भएको भन्दै विभिन्न माग राखेर आन्दोलन गर्दै आएका पीड़ितसँग सरकारले वार्ता अघि बढ़ाएका छन्। दिनैभर भएको आन्दोलन नियन्त्रणको क्रममा एकजना प्रहरीलाई पनि गोली लागेको छ। उनलाई उपचारका लागि विराटनगरमा पठाएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी वासुदेव पाठक अनुसार इलाका प्रहरी कार्यालय लाहानामा कार्यरत प्रहरी हवलदार नारद परियारलाई गोली लागेर घाइते भएको छ। उनी सहित 22 जना सुरक्षाकर्मी हिजो घाइते भएको जनाएको छ, जसमा 7 जना सशस्त्र प्रहरी रहेका छन्। प्रारम्भिक जानकारी अनुसार परियारको दाहिने तिग्रामा गोली लागेको छ। घटनापछि उनलाई तत्कालका लागि उपचारका लागि विराटनगर अस्पतालमा लगिएको छ र अरू सामान्य घाइते भएको स्थानीय स्तरमा नै उपचार गराएको एसपी पाठकले बताएको छ। हिजो राति प्रहरीमाथि कसले गोली चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा थप 3 जना थप विवरण आउन बाँकी छ र प्रदर्शनकारीतर्फ अहिलेसम्म 3 जनाको गोली लागेर मृत्यु भएको छ भने गोली लागेको र 1 जना घाइते भएको समेत बताएको छ। साझा खबरमा अब विदेशको खबर। उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि सशस्त्र समूहले गरेको भीषण आक्रमणमा 9 जना प्रहरीको मृत्यु भएको छ। सुरक्षा कार्यवाहीका क्रममा 15 जना आक्रमणकारी पनि मारिएको छ भने दुवै पक्षका दर्जन व्यक्ति घाइते भएका छन्। पछिल्लो केही दिन यता सोही क्षेत्रमा भएको लगातारका आक्रमणले पाकिस्तानको सुरक्षा चुनौती र गम्भीरता बनेको छ। प्रहरीको अनुसार बुधबार हंगु जिल्ला स्थित प्रहरी चौकीलाई लक्षित गरी ठूलो संख्यामा सशस्त्र प्रहरी व्यक्तिले आक्रमण गरेका थिए। झडपमा 9 जना प्रहरीको पनि मृत्यु हुनका साथै 26 जना घाइते भएका छन्। जवाबी कार्यवाहीमा सुरक्षा बलले 15 जना आक्रमणकारीहरूलाई मार्नुको साथै अन्य धेरैलाई घाइते बनाएको छ। खैबर पख्तुनख्वाको प्रहरीद्वारा जारी विज्ञप्तीमा झडपका क्रममा एउटा बन्दरगाह, सवारी साधन र अन्य धेरै प्रहरीका गाड़ीमा पनि गम्भीर क्षति पुगेको उल्लेख गरिएको छ। यस आक्रमणको जिम्मेवारी प्रतिबन्धित तेहेदीका ए तालिबान पाकिस्तान टीटीपीले सामाजिक सञ्जालमा फद सार्वजनिक भिडियो सन्देश लिएको छ। पछिल्लो महिनामा उक्त समूहले फाइखर खैबर पख्तुनख्वाका विभिन्न जिल्लामा सुरक्षा निकायलाई लक्षित गर्दै आक्रमण तीव्र बनाउँदै आएको छ। यसअघि पनि गत शुक्रबार राति पनि खैबर पख्तुनख्वाको ट्याङ्क जिल्ला स्थित अर्को सुरक्षा चौकीमा आत्मघाती शैलीको आक्रमण गरिएको थियो। साझा खबरमा अब खेल खबर। चीनको सैन्य सराहस शहरमा आयोजना गरिएको हाइनन बीज तेक्वान्दो ओपन च्याम्पियनशीपमा नेपालले 12 स्वर्ण सहित कुल 34 पदक जित्न सफल भएको छ। सैन्य तेक्वान्दो एसोसिएशनद्वारा आयोजित प्रतियोगितामा नेपाली खेलाड़ीहरूले ग्यारोगी पुस्से पुस्मे त्यसै गरी फिस्ट ब्रेकिङ र जम्प रोप विधामा कुल 34 पदक जित पारेको छ। जुलाई 27 29 आयोजना भएको प्रतियोगितामा नेपालले 12 स्वर्ण 8 रजत र 14 काँस्य पदक जितेको छ। प्रतियोगितामा नेपालका अनुप साख्य र हृदयनी बस्नेतले दोहोरो स्वर्ण भात पारेको छ र अनुपमले 11 32 केजी र 10-12 वर्ष उमेर समूहका पुस्सीमा स्वर्ण पदक जितेको छ र यसै गरी दीपाश्री तामाङले 38 केजीमा रजत तथा पुस्मे र जम्प रूपमा काँस्य पदक जितेको छ। नेपाली टोलीको उत्साह बढ़ाउन राष्ट्रिय खेलकुद परिषदका खेलकुद विकासका प्रमुख चन्द्र कुमार राई, निजघट नगरपालिकाका उपप्रमुख सोमाया थिङ र मध्य प्रदेशका तेक्वान्दो संघ महासचिव राजकुमार लामा समेत प्रतियोगितामा सहभागी रहेका थिए। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्यमुख्य शीर्षकहरू पुनपटक। दोलखाको बेगुमा वडा कार्यालयबाट फर्किँदै गरेकी महिलालाई बाढ़ीले बगायो, खोजी कार्य जारी। मधेस घटनाको निष्पक्ष छानबिन हुने प्रधानमन्त्री बालिन शाहको प्रतिबद्धता। यवागचन घटना मृतकलाई शहीद घोषणा गर्न सरकार समक्ष सिफारिस गरिने। सिराहामा प्रहरीलाई पनि गोली लाग्यो, सशस्त्र प्रहरी सहित 22 घाइते। सिराहामा ज्यान गुमाएका यादव गौ घटनाको बारेमा छानबिन गर्न समिति गठन। पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, 9 प्रहरी सहित 24 जनाको मृत्यु। 10 दिनमा नेपालले जित्यो 12 स्वर्ण सहित 34 पदक, घिसिङ र श्रेष्ठ उत्कृष्ट। ताजा खबर अहिलेलाई यति नै। अर्ग खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन्छु। हौस् त, नमस्कार।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 15 गते शुक्रबार, जुलाई 31 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको द्वितीय तिथि खीर खाने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अपील, हिंसा भड्काउने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता, गृहमन्त्री र पीड़ित परिवार बीच रातभर छलफल, आज बिहान 6 बुते सहमति।
1: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइदै साना उद्योगबाट 39 लाखलाई रोजगारी, लघुवित्त पीड़ित संघको वार्ता सकारात्मक।
0: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसीबोका बिक्री, भाषा परीक्षाको म्याद थप।
1: भारत सरकारद्वारा पेपर लीक रोक्ने सम्बन्धी कड़ा कानून पारित, इंग्ल्याण्डमा अत्यधिक गर्मी, इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण।
0: र एसियाडका लागि नेपाली टोलीले स्केटिङको प्रशिक्षण थाइल्याण्डमा लिने, विश्वकपको शेयर बेचे युरोपेली राष्ट्रले बहिष्कार गर्ने।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सामाजिक सद्भाव कायम गर्नका लागि राजनैतिक र सामाजिक क्षेत्रबाट भए गरेको पहलको प्रसंग।
1: सुनसरी लगायतका तराई मधेसका जिल्लामा देखिएको अन्तर्धार्मिक समुदाय बीचको विवाद र तनाव कम गर्न प्रधानमन्त्री, मन्त्री र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व पंक्तिले भेटघाट र छलफललाई तीव्रता पारेको छ। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले यसबीचमा ज्यान गुमाएका जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै परिवारजनहरूमा सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्नुभएको छ। घटनामा परि घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकेको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो।
3: आदरणीय बुवा आमा, दिदीबहिनी तथा दाजुभाइहरू, हाम्रो इतिहास साक्षी छ। कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचारके माध्यम सबके धैर्यता आ संयमता अपनाके शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफसे हार्दिक अपील कर रहल छी।
1: संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवा, घृणा फैलाउने सामग्री वा समुदाय बीच वैमनस्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न नगराउन अनुरोध गर्दै प्रधानमन्त्रीले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल ल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत र यस्ता गतिविधिमाथि कड़ा कदम चालिने प्रतिबद्धता जनाउनुभयो। हिजो नै प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसाहेब प्रसाद यादवसँग पनि सम्वाद गर्नुभएको छ। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री बालेन्द्र शाहसित निवास पुग्नु भएको थियो भने उपराष्ट्रपति यादवसँग टेलिफोनमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले पनि हिजो नै मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँगको सम्वादपछि पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले भन्नुभयो,
4: दुईजना, चारजना, दसजना, सयजना, हजारजना, लाखजना हामीसँग छन् भन्ने हामीलाई लाग्छ भने यतिखेर हाम्रो कर्तव्य के हुन्छ भने आफूलाई माया गर्ने र आफूलाई सुन्ने, आफूले भनेको अलिकति भए पनि ध्यानपूर्वक हेर्ने, सुन्ने, मान्ने, टेर्ने जनसमुदायलाई हामीले अपिल गर्नुपर्छ र हामीले गरेको अपिल बस्ती बस्तीमा, टोल टोलमा पुग्नुपर्छ र त्यो अपिल पुगिसकेपछि ती आम नागरिकले बुझ्ने ढंगले हामीले भन्नुपर्छ कि अहिले एक आपसमा लड्दाखेरि जुन परिस्थिति सृजना हुन्छ त्यो परिस्थितिले हामी सबैलाई हराउँछ, यो कसैले पनि जित्दैन। मान्छे मान्छेसँग डराउनु पर्ने जुन अवस्था सृजना भएको छ त्यो अवस्थाबाट पहिला बाहिर निस्कनु पर्नेछ।
0: हिजो बिहान बसेको

0: चिया परिषदको बैठकमा राजनीतिक सक्रियताको माध्यमबाट सद्भाव कायम गर्न सकिने सुझाव आएपछि प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहतालाई सुनसरी लगायतका विभिन्न जिल्लामा पठाउनु भएको छ। मन्त्रीद्वयले मृतकका परिवारका सदस्य, घाइते, अरू सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल पनि गर्नुभएको छ। आज बिहान 3:30 बजेदेखि सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका परिवारका सदस्य र सरोकारवालाका बीचमा सहमतिका लागि वार्ता भएको थियो, जुन वार्ताबाट 6 बुदामा सहमति भएको छ। सहमतिमा लेखिएको छ, मृतकलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउने, मृतकका परिवारलाई 10,00,000 रूपियाँ अक्षरपी 10,00,000 रूपियाँ नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने, 2083 साल साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने, देवानगंज गाउँपालिका 3 स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने, प्रत्येक मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिशहरू प्रचलित कानून बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउने, मृतक द्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ। त्यसै गरी 2083 4/15 अर्थात आज दिनको 2 बजे मृतकको अन्तिम संस्कारमा सहभागी हुने बारेमा पनि सहमति भएको छ। 2083 साउन 14 गते देवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा गत साउन 10 गते भएको दुखद घटनामा परि मृत्यु भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको अभिभावकहरू पहिलो पक्ष र गृह मन्त्रालय दोस्रो पक्षबीच तपसील बमोजिमका शर्त पूरा गर्ने विषयमा सम्झौता भएको पनि उल्लेख गरिएको छ। गृहमन्त्रीको सचिवालयको यो जानकारी हो र हिजो नै राष्ट्रपाका कोशी र मधेसका सांसदहरूले राष्ट्रपा सभापति लामिछानेलाई भेटेर सरकारको उपस्थिति बढ़ाउनुपर्ने सुझाव दिएका थिए। गैराति नै एउटा सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भावका लागि सक्रिय हुन र हिंसा भटकाउने कुनै पनि प्रकारका काममा नलाग्न पार्टी पंक्ति लगायत सबैसँग अनुरोध गर्दै त्यस्ता खालका गतिविधिमा सक्रिय भएको पाइएमा सदस्यता खारेज गर्ने पनि चेतावनी दिनुभयो।
1: नेपाली कांग्रेसका प्रत्येक सदस्यले जो जहाँ हुनुहुन्छ त्यहाँबाट सामाजिक सद्भावको निम्ति, धार्मिक सहिष्णुताका निम्ति, बन्धुत्वका निम्ति सक्ने काम तपाईँले गर्ने हो। कोही कसैले पनि कुनै पनि मिथ्या सूचना फैलाउने, कुनै पनि भ्रम फैलाउने, उत्तेजना फैलाउने, हिंसामा सहभागी हुने कुरा तपाईँले गर्नुहुन्न भन्ने अपेक्षा गरेको छु। यदि कसैले गर्नुभएको छ भने अनएक्सेप्टेबल हुन्छ। म हिंसामा पनि सहभागी हुन्छु, नेपाली कांग्रेसको सदस्य पनि भइरहेको छु भन्ने कुरा त्यो स्वीकार्य हुन्न। पार्टीको एउटा सदस्यको रियल क्यारेक्टर तपाईँले देखाउनुपर्छ, तपाईँसँग मेरो यो अपेक्षा छ। म जेएनयू साथीहरूलाई, नौजवान साथीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु, अब हामीले अर्को एउटा हिंसा ठेक्न सक्दैन। हिंसा र उत्तेजनाले हामीलाई कहीँ पनि पुर्याउँदैन। आगलागी जसले गरेको छ उसले पनि त्यसको सजाय पाउनुपर्छ। वातावरण बनाउने काम सबैभन्दा बढी तपाईँको जिम्मामा छ।
0: प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै राजनीतिक गम्भीर परिस्थितिमा संवाद गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो।
2: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो नै एउटा वक्तव्य जारी गर्दै आपसी सद्भावको कामना गर्नुभएको छ। स्थानीय स्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण पनि गराउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतले पनि छुट्टा छुट्टै सन्देश जारी गर्दै आपसी सद्भाव कायम राख्न अपील गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले मृतकहरूप्रति श्रद्धांजली अर्पण गर्दै रेडियोहरू तथा आम संचारका माध्यममा क्रियाशील संचारकर्मीहरूलाई शान्ति र सद्भावका लागि आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेको छ। अकुराबका कार्यवाहक महासचिव भक्त स्याङतानद्वारा जारी गरिएको विज्ञप्तीमा जात, धर्म, भाषा, क्षेत्र वा समुदायका आधारमा विभाजन सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अपील गरिएको छ। प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सरोकारवालाबाट सामाजिक सद्भावको अपील सहित संयुक्त वक्तव्य जारी गर्ने क्रम चलिरहेको छ। यही स्थानहरूमा आजका लागि पनि सद्भाव र्यालीको आयोजना गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उद्योग वाणिज्य महासंघले वक्तव्य जारी गरी सामाजिक सद्भाव र शान्तिका लागि सक्रिय भूमिका खेल्न मातहतका निकायलाई अनुरोध गरेको छ। नेपाल बार एसोसिएशनले पनि आपसी सद्भावको लागि अपील गरेको छ।
3: यसैबीच आइतबार सुनसरीको देवानगंजमा सामान्य विवादबाट शुरू भएको तनाव हिजो मधेसभर फैलिएको छ। सुनसरीमा गोली लागेका दुई र सिरामा एकजनाको मृत्यु भएको छ। चार जिल्लामा कर्फ्यू र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिराको गोलबजारमा दिउँसो दुई बजेदेखि लगाइएको कर्फ्यूका बीचमा प्रदर्शन बढ़ेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरै दुईका 17 वर्षीय गणेश यादवको मृत्यु भएको थियो। त्यस्तै सुनसरीमा घाइते भएका 20 वर्षीय जयप्रकाश मेहताको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो। आइतबार राति देवानगंज 3 का 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि तनाव थप बढ़ेको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी, सिरा, सप्तरी र धनुषामा कर्फ्यू लगाइएको बताउनु भएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव कायम गर्न तेस्रो पक्षको भूमिका महत्वपूर्ण।
4: उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ। भएन भनेपछि नागरिकतामा पनि आफै पहल लिनुपर्छ, जुन कुरा प्रयास भइ पनि रहेको छ।
3: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री, भाषा परीक्षाको म्याद थप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
7: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
8: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
7: गर्भवती हुँदा के खाने?
8: स्तनपानको मात्रा कसरी पुर्याउने?
7: शिशुलाई कहिलेदेखि थप खाना दिने?
8: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
7: यसको जवाब अनुमानमा होइन,
8: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
7: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
8: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि।
9: पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्त भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए यस्तो व्यक्ति सो पदमा बहाल रहेसम्म निवृत्त भरण पाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 को दफा 3 उपदफा 1 क थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। त्यस्तै भित्रपृष्ठमा जिल्ला जिल्लामा सर्वपक्षीय पहल शीर्षकमा खबर प्रकाशित छ भने लगानी बोर्ड बैठक नबस्दा लगानी स्वीकृत वित्तीय व्यवस्था र व्यावसायिक उत्पादन मिति अन्यलमा शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। तल्लो अरूणको वित्तीय व्यवस्थापनका लागि म्याद थप, अरूण 3 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन मितिको म्याद थपदेखि लगानी स्वीकृति लगायतका कामहरू रोकिएका छन्। बोर्ड बैठक नबस्दा र सीईओ समयमा नियुक्त नहुँदा लगानीकर्ताहरूमा नकारात्मक सूचना फैलिन सक्ने विज्ञहरूले चिन्ता समेत व्यक्त गरेका छन्। त्यस्तै बर्डफ्लूपछि घट्यो अण्डा उत्पादन, बढ़्यो मूल्य शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ।
0: गोर्खापत्र दैनिकको भित्री पन्नामा कर्णालीका विमानस्थल चर्चामै सीमित शीर्षकमा रजनी योगीले लेख्नु भएको खबर छापिएको छ भने शान्ति र सद्भाव कायम राख्न निजी क्षेत्रले अपील गरेको बारेमा पनि खबर छ। लघुवित्त पीड़ितसँग वार्ता सकारात्मक शीर्षकमा अर्को खबर छ। लघुवित्त संस्थाको ब्याजदर र शैली प्रति प्रश्न उठाउँदै आन्दोलनरत लघुवित्त पीड़ितसँग सरकारले वार्ता शुरू गरेको हो। हिजो अर्थ मन्त्रालयमा पीड़ित र सरकारी वार्ता समिति बीच करिब 3 भएको वार्ता सकारात्मक भएको अर्थ मन्त्रालयले जनाएको छ। आज फेरि वार्तामा बस्ने गरी हिजोको वार्तालाई स्थगित गरिएको छ। गोर्खापत्र दैनिकमै निजामती मस्यौदामा सूक्ष्म अध्ययन शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छापिएको छ। एकै गाउँपालिकाबाट 7.5 करोड़का खसिबोका बिक्री शीर्षकमा रामपुरबाट लेखिएको खबर छापिएको छ। पाल्पाको निजदी गाउँपालिकाबाट गत आर्थिक वर्षमा 7.5 करोड़ बराबरका खसिबोका बिक्री भएको हो। आर्थिक वर्ष 2082/83 पालिकाभित्रका किसानहरूले 7.52 करोड़ रूपियाँ बराबरको खसिबोका बेचेका हुन्। 90 टन हिमाली जड़ीबुटी निकासी शीर्षकमा खलंगा दार्चुलाबाट लेखिएको खबर छापिएको छ। जड़ीबुटीका लागि प्रख्यात मानिने दार्चुला जिल्लाबाट ठूलो परिमाण मा हिमाली जडीबुटी बाहिर जिल्ला निकासी भएको हो। गत आर्थिक वर्ष 82/83 त्यहाँबाट 90,120 किलोग्राम हिमाली जडीबुटी कैलाली, नेपालगंज, काठमाण्डौ र बाहिरी मुलुकमा निकासी भएको उल्लेख गरिएको छ। 600 भन्दा धेरै साना उद्योग थपिएको बारेमा खबर छ भने कागतीले फेरियो जीवन शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ। पहिले यही 14 रोपनी पाखो बारीमा खनजोत गरेर मकै छर्थ्यौं। वर्षौंपछि गरेको मेहनतपछि बल्ल 2 महिनालाई खान पुग्थ्यो। बाँदर, ढेडु र दुम्सीले बाँकी बाली पनि सखा पारिदिन्थे। अहिले त्यही जमीनले नगद फलाइरहेको छ। पाँच थरको पिदिम नगरपालिका 4 सालघारी निवासी रामकुमार तामाङले आफ्नो अनुभव सुनाउँदै भन्नुभएको छ। आर्थिक कारोबार दैनिकमा घर जग्गा कारोबारमा 34% बढ़ेको बारेमा गोपाल संग्रौलाले लेख्नु भएको खबर छ। साना उद्योगबाटै 39 लाखलाई रोजगारी शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। अर्को खबर मधेस अशान्त संयमताका लागि आह्वान शीर्षकमा छापिएको छ भने नागरिक दैनिकमा कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेको उल्लेख गरिएको छ। अर्को खबर भित्री पन्नामा लुम्बिनीमा मुख्यमन्त्रीको टुंगो लाग्यो शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको छ। मुख्यमन्त्रीको टुंगो लागेसँगै लुम्बिनी प्रदेश सरकार विस्तार प्रक्रिया अगाडि बढ़ने भएको छ। मुख्यमन्त्रीमा को रहने भन्ने एमाले विवाद अन्त्य भई मुख्यमन्त्री टुंगो लागेपछि सरकारमा सहभागिताका विषयमा नेकपा एमाले र नेकपा बीच बिहिबारदेखि छलफल प्रारम्भ हुने भएको हो। नेकपाका प्रमुख सचेतक इन्द्रजीत चौधरीले बिहिबारदेखि सरकार सहभागिताबारे छलफल शुरू भएको र तत्काल मन्त्री परिषद विस्तार हुने बताउनु भएको छ। अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने विषयमा सहमति पनि बनेको छ। चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै प्रदर्शन शीर्षकमा कपिल वस्तुबाट लेखिएको किरणमान वज्राचार्यको खबर छापिएको छ। चिकित्सकको लापरवाहीले कपिल वस्तु नगरपालिका 7 धमौलीका सुत्केरीको मृत्यु भएको भन्दै मृतक परिवार र स्थानीयले कपिल वस्तु अस्पताल र प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्य बीमा बोर्डमा नवनियुक्त अध्यक्षका चुनौती शीर्षकमा अर्को विश्लेषण सहितको खबर छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। भारतमा लगाइएको लगातारको विद्यार्थी आन्दोलन र चर्को राजनैतिक दबावका बीचमा संसदका दुवै सदनबाट पेपर लीक रोक्ने सम्बन्धी कड़ा विधेयक पारित भएको छ। लोकसभाबाट बुधबार पारित भएको सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 हिजो राज्यसभाबाट पनि बहुमतले पारित भएको हो। विधेयक पारित भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गैराती सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै देशवासीलाई आश्वस्त पार्नु भएको छ। पेपर लीक गर्ने माफिया र गिरोहलाई कुनै पनि हालतमा नछोड्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। इंग्ल्याण्डमा गर्मीका कारण करिब 2,877 जनाको मृत्यु भएको छ। यूके हेल्थ सेक्युरिटी एजेन्सीले जारी गरेको अध्ययनमा मे र जूनमा यस पहिलो वर्षको पहिलो सोही समयको अवधिमा गर्मीयामका कारण मृत्यु हुनेको कुल मृत्यु संख्या 1,504 भन्दा झण्डै दोब्बरले बढ़ेको देखाएको हो। गर्मीले सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव परेको एजेन्सीहरूले बताएका छन् र जोर्डनको अल अजराक हवाई अड्डामा गरिएको क्षेप्रास्त आक्रमणमा अमेरिकाका 3 F-35 लड़ाकू विमान पूर्ण रूपमा नष्ट भएको इरानले जनाएको छ। सो अड्डामा ती लड़ाकू विमान नष्ट गरिएको इस्लामिक रिभोल्युसन गार्डले जानकारी गराएको हो। सरकारी समाचार संस्था फार्सका अनुसार IRGCले जारी गरेको विज्ञप्तीमा अमेरिकाले इरानको किस टापुमा गरेको आक्रमणमा एक दम्पति र उनीहरूको एक सन्तानको मृत्यु भएपछि त्यसको प्रतिशोध स्वरूप हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल प्रशंसकले अहिले शहीद स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छोडिसकेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन, दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि त अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुंगो छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएता अहिले सबै खाले फुटबल शून्य स्थितिमा झरेको छ। खेलाड़ी पलायन र स्तर खस्कने चिन्ता सरोकारवालामा देखिन थालेको छ। फिफाले आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढ़ाए। युरोपेली फुटबल महासंघ यूईएफएले अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मंगलबार विश्वकपको शेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि बढ़ाउनु भएको थियो। जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने भएका छन्। एसियाडमा भाग लिने दुई पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राई शुक्रबार आज बैंकक जान लाग्नु भएको छ। 3 असोजमा शुरू हुने एसियाडमा दुवैले स्ट्रीट विधामा भाग लिने खबरहरू सार्वजनिक भएका छन्।
3: धार्मिक सहिष्णुताका लागि नागरिक समाजको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।

0: पाको एकमात्र डीटीएच सेवा डिस्क होम टेशो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
1: साझा खबरमा अब सामाजिक सद्भाव बढ़ाउन तेस्रो पक्षको भूमिकाको कुरा मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुःखद विषय भएको भन्दै मानव अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। विवाद र सम्वादको महत्वका बारेमा साथी दीपक आचार्यले मानव अधिकार कर्मी शोभाकर बुढा थोकीसँग कुराकानी गर्नुभएको छ।
2: धार्मिक आस्थासँग विश्वाससँग जोडिएको विषयहरू सामान्य विषय पनि जटिल भन्न पुग्छन्। त्यो जटिलतालाई सामान्यीकरण गर्ने क्षमता चाहिँ त्यही धर्मगुरुहरूकै हुन्छ। उहाँहरूलाई सहजीकरण कसरी गर्ने वातावरण सिर्जना गरिदिन सक्छौँ। त्यसकारण तेस्रो पक्षको जुन तपाईँले कुरा गर्नुभयो, तेस्रो पक्षको काम भनेको कुरा के भने वातावरण सिर्जना गर्ने हो, सहजीकरण गर्ने हो। आवश्यकता पर्दा कहिले मध्यस्थता पनि गर्नुपर्छ। सूचनाहरू हामीले चाहिँ सही ढंगले प्रवाह पनि गर्नुपर्ने हो, जसो अहिले तपाईँहरूले यो गरिरहनु भएको छ। यसको मूल उद्देश्य भनेकै सही सूचना प्रवाह होस् भन्ने हो नि त। मूल उद्देश्य भनेकै समाज शान्ति होस्, सद्भाव होस्, सही सूचना होस् र सुरक्षा होस् भनेको जुन लक्ष्यका साथ उद्देश्यका साथ हामीले यो कार्यक्रम सञ्चार संवाद गरिरहेका छौँ। त्यसको पनि तेस्रो पक्षको त्यहाँनिर रेडियो पनि तेस्रो पक्षको भूमिका निर्वाह गर्न सक्छ। सही सूचना प्रवाह गर्ने सबैभन्दा सशक्त माध्यम हो नि त। त्यसो भने सामुदायिक रेडियो त अझ सशक्त माध्यम हो, किन जिम्मेवारपूर्ण ढंगले सूचना प्रवाह गर्छ। त्यस कारणले तेस्रो पक्षको संलग्नता अहिले जरुरी छ। अब त्यो राज्यले पनि पहिचान गर्न सक्नु पर्यो, त्यो एउटा विश्वसनीय पक्ष हुनुपर्छ। फेरि द्वन्द्वमा छन् या एउटा मनमुटावमा भएका पक्षहरू छन्। अब हामी अरू हिंसामा प्रयोग गर्न चाहन्न, द्वन्द्वमा भएका या मनमुटावमा भएका समूहहरू छन् अहिले, जुन चाहिँ अब जुन देखा परिरहेका छन्। खास गरी अहिले धार्मिक रूपमा भन्दा पनि केही अनुयायीहरू चाहिँ बीचमा चाहिँ मनमुटाव भएको, सिर्जना भएको, उनलाई उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ। भएन भनेपछि नागरिक तहमा पनि आफै पहल लिनुपर्छ, जुन कुरा प्रयास भइ पनि रहेको छ।
3: जहिले पनि नागरिक प्रयास र मानवाधिकार कर्मीहरूको प्रयासले नै धेरै खालका घटनाहरूलाई एउटा सही मार्गमा लानलाई सरकारलाई नै सहयोग भएको अवस्थाहरू थिए होइन। सरकारी पक्षबाट चाहिँ तपाईँहरू प्रति अलिकति मध्यस्थता होस्, सहयोग होस् भन्ने जस्तो कुराहरू
2: यस्तो छ। अब अहिलेको सरकार, अब निर्वाचित सरकार हो, हाम्रो सरकार हो, लोकतान्त्रिक शासन पद्धतिमा निर्वाचनको माध्यमबाट आयो सरकारको हामीले त्यसको हामीले सम्मान गर्नुपर्छ। उसको राजनीतिक कानूनी संवैधानिक वैधता छ। तर सरकार संवाद गर्न चाहँदैन, आफू पनि गर्दैन, अरूलाई अगाडि सार्न पनि चाहँदैन। खास गरी यो विषयमा त यो चाहिँ सुनसरीबाट जुन कप्तानगंजबाट भएको घटनाको सन्दर्भमा राज्य साह्रै निरीह देखिएको छ, राज्यको लापरवाहीपन पनि देखिन्छ। न उसले प्रशासनिक संरचनालाई सही ढंगले परिचालन गरेको छ, न सुरक्षा संबंधी सही ढंगले परिचालन गरेको छ, र न नागरिक तहका पहलहरूलाई मान्यता दिएको छ। भनेपछि ऊ न आफू गर्छ न अरूलाई गर्ने वातावरण सिर्जना गर्छ। त्यसकारण यो अहिलेको सबैभन्दा अहिलेको यो घटनाको लागि अलिकति यो जटिल स्वरूप लिनुमा पनि सरकारको जिम्मेवारी छ। त्यसकारण म चाहिँ के आग्रह गर्न चाहन्छु भने सरकारले या सरकारसँग नजिक राजनीतिक दलहरू या सरकारको कुनै संयन्त्रले सुनिरहेको छ भने राज्य जिम्मेवार बनिदियोस्। पहिलो कुरा राज्यले पहल लिइदियोस्। प्रशासनिक र सुरक्षात्मक कारवाही होइन, सरकारबाट यो सम्भव छैन भने नागरिक तहबाट भएका पहलहरूलाई पनि मान्यता दिनुपर्छ।
1: मानवाधिकार कर्मी शोभाकर बुढाथोकीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीको अपील, हिंसा फटकाउने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता, गृहमन्त्री र पीड़ित परिवार बीच रातभर छलफल, आज बिहान 6 बुझे सहमति,
1: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै साना उद्योगबाटै 39 लाखलाई रोजगार, लघु वित्त पीड़ित संघको वार्ता सकारात्मक,
4: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री, भाषा परीक्षाको म्याद थप,
1: भारत सरकारद्वारा पेपर लीक रोक्ने सम्बन्धी कड़ा कानून पारित, इंग्ल्याण्डमा अत्यधिक गर्मी, इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण,
4: र एसियाडका लागि नेपाली टोलीले स्कटिङको प्रशिक्षण थाइल्याण्डमा लिने, विश्वकपको शेयर बेचे युरोपेली राष्ट्रले बहिष्कार गर्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ गुरू र चेला बीचको सम्बन्ध, तर पछिल्लो समयमा कतिपय गुरूहरूमाथि आक्रमण भएका, कक्षा कोठामै त्यस्ता दुर्व्यवहार भएका खबरहरू पनि सार्वजनिक भइराखेका छन्। केही दिन अगाडि मात्रै गुरू पूर्णिमा थियो, तर गुरू पूर्णिमाको दिन बिहानैदेखि अबेरसम्म सामाजिक सञ्जालदेखि भौतिक उपस्थिति नै फेरि विभिन्न प्रकारका कार्यक्रम पनि गर्ने गरिन्छ। एउटा खुल्ला ठाउँ छ, तीनजना व्यक्तिहरू छन्, दुईजना पुरूष एकजना महिला र बीचमा रहेका एकजना अलिकति पाको अवस्थाका जस्ता देखिने व्यक्ति जो शिक्षक जस्ता पनि देखिन्छन्, केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अरू बेला मतलब छैन, गुरू पूर्णिमा मात्र गुरूको अति धेरै गुणगान, कस्ता चेलाहरू।
4: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिगौन हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ?
1: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजन

0: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै निरन्तर म केमा लागिरहेछु भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित वासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्। यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बनाउ सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अवधिलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सिडिओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
1: हुनुहुन्छ
0: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
1: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
0: आशा त चाँडै होला भन्नै सकिँदैन किनकि 4-5 जना कर्मचारी जो यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित वासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिन पर्यो किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले। त्यसपछि फेरि नागरिकले दुःख पाउने त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
1: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने आफ्नो विचार राख्ने सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
0: हामी त गरि नै रहेछौँ। हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाइ भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ होइन, गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
1: के हो यो डिडिए भनेको?
0: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंशभण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंशभण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंशभण्ड गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंशभण्ड गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
1: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्न भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
0: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने हो होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
1: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेको छ सांसदको रूपमा?
0: म आफै भोगिरहेको छु होइन, म आफै पीड़ित हो। लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने हामी चुनावमा जाँदै गर्दा पनि मैले धेरै हुन त जानु पाइनँ, जिल्लामा त जिल्लाभरि नै गएको थिएँ, त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो कि। सो आम नागरिकको त्यस्तो थियो हाम्रो प्रतिबद्धता पनि, हामी तपाईँहरूको घर बनाउनेमा सके जति हाम्रो सबै तागत लगाएर लाग्नेछौ भन्ने नै थियो।
1: अनि त्यस अनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
0: मान्छेहरू त घर टहराले जस्तो अस्ति हावाहुरी थियो टहरा उडायो, आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ, पहिरोले घर पुर्छ, अब दिनदिनै त भनिहाल्छ नि अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन, त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले
1: तपाईँ के भनेर जवाब दिनुहुन्छ?
0: अब यो भइरहेछ भन्छौँ अनि हामीले कुरा उठाइरहेछौँ होइन, उहाँहरूले सुन्नु पनि हुन्छ, फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ, जे प्रयास गर्नुभएको छ, यो असाध्य राम्रो हो, यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो, हामीले गरेको काम तपाईँले केही गरेको छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
1: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने हो कि, अथवा गृहमन्त्रीले यसरी अगाडि बढाइदिए हुन्थ्यो भन्ने लागेको हो कि, अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ्न सक्छ, त्यो गति लिन सक्छ?
0: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु, हाम्रो एउटै माग कहाँ हो भने डीडीएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू तन्नै होइन जति आवश्यकता छ कम्तीमा 50-60 जना त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ, हिजो पनि थियो र भोलि पनि रहन्छ।
1: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ?
0: त्यो एकदम अहिले कस्तो छ भने प्राय सबै सरकारी अफिसहरू भन्नु न जो भूकम्पबाट क्षतिग्रस्त छन् तिनी पुनर्निर्माणका लागि भनेर केही रकम छुट्याएको छ, मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस् होइन, कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्रै पनि अर्थ रहँदैन, त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस्। अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन किनकि सबै त्यो त्यहाँको भरि संघले हेर्ने भन्ने छ, अब संघले कति भ्याउने हो त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले, त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि, जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन, मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागजहरू हराइराखेका छन् होइन, त्यस्तो कन्डिसन छ, त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
1: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीड़ा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो, त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले?
0: चुनाव मात्र भएन, मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढंगले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै होइन, त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जो मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जो सहयोगको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटका समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन, कर्णालीका समस्या समाधान भए त भएका छैनन्, अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्र देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीड़ा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या, त्यसले गर्दाखेरि मैले त्यो जस यो समाज मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्ष अब एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु भने यो अन्तिमसम्म।
1: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नुभयो, चाहे त्यो सोती घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने हो त्यो त एकातर्फ छ नि, त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभेद अर्को ढंगको फरक टिप्पणाको महसुस गर्नु परिराखेको अवस्थामा चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ, सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा हालचालै त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो, विगतमा कति काम भयो त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
0: सामाजिक सुधारका काम सहित जनयुद्ध शुरू भएदेखि नै भएका हुन्, जसले जे सुकै भनोस् म दावाका साथ भन्छु यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको हो, त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो, म यसरी आइराखेको छु एउटा के हो मधुर परिवारमा जन्मेको एउटा मधुरको छोरी भूमान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई होइन, त्यसले गर्दाखेरि म जस्ता त कति छन् कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू, आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने होइन, त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने, त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने, यावत समावेशी सिद्धान्तका कुराहरू, आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने, प्रधानमन्त्री महिला हुनुपर्ने होइन, यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने, यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको हो। होइन. त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि. पार्टी कहाँनिर आयो, त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन, सरकारले केही गर्न सक्यो कि सकेन, होइन. मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि, होइन. त्यो उहाँले के भन्नुभएको थियो भने सही धाटाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो. त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि. त्यो प्रचण्डको हकमा मात्र होइन, सबैको हकमा त्यो लागू भइराखेको छ.
1: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीड़ा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुखद हो कि दुःखद हो?
0: मैले त अहिले त्यही कुरा गर्दैछु. म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जाति छुवाछुत जातका आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि. कति विडम्बना मान्छेलाई, आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने जो अवस्था छैन हामी कहाँ, होइन. जातका आधारमा छुवाछुत यस्तो छ, मान्छे हो होइन, यो त प्राकृतिक नियम होला नि त. मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा, होइन, त्यसपछि 50 मिटर पर, होइन, 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति, जो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ क्या. त्यो सामाजिक नियम अझ पनि यति दरो ढङ्गले चलिराखेको छ, होइन. त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौँ हामी र चाहन्थ्यौँ.
1: अहिले विगतको देखे अहिलेसम्मको समीक्षा गर्दाखेरि यसमा कति त्यसको सकारात्मक नतिजा निस्क्यो, अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ?
0: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अहिले हटेको छ, विभेद बढेको छ अहिले, होइन. यो सुती घटना जस्ता घटनाहरू विभेदकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका होइन. छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त. त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशै भरका उनीहरूले त्यो विभेद एक्सेप्टै गर्न सकेको राखेका छैनन् के. अस्ति भने मैले सदनमा केही कुरा बोलेका थिएँ, तीनटा कुरा बोलेको थिएँ. दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् छैन. त्यो भीम उपाध्यायबाट सुरु भयो, म उहाँलाई चिन्दिनँ, होइन, व्यक्तिगत हिसाबले चिन्दिनँ. उहाँको स्टाटस हेरेर त्यहाँ उहाँबाट सुरु भएको लहर सहित शिवसेना र हिन्दू महासंघ भन्नेहरूसम्म पनि गइकन जोडिएर उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाऊ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर. त्योसम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो भनेपछि समाज त कति विकराल अवस्था छ. म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि. अहिले पनि सरकारमा म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको हो, होइन. मैले त्यहाँ पनि एउटा काम सुरुवात गरेको थिएँ, सायद त्यसले यति धेरै राम्रो सन्देश थियो. पहिलो गाँसमै ढुङ्गा भन्या जस्तै गरिकन सुती घटना हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो, होइन. त्यस्तो घटनाको जे होस् ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु, होइन. कोही मान्छे त्यति पीडित हुन नपरोन् तर म लगायत सिंह जाजरकोटीले त्यो सामना गर्यौं कि त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो. त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नरेन्द्र शाह भन्ने, नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ, होइन. त्यो आन्दोलनको समय जब उहाँ हुनुहुन्थ्यो उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि, तपाईँ दलित कम्युनिटीको कुन थरको मान्छे हो भनेर भन्दो रहेछ. अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो, यस्तो भन्छन् सन्ता भनेर भन्नुहुन्थ्यो कि मलाई. त्यो त राम्रो विषय हो त दाई भनेर भन्नु, मलाई पनि खुसी लाग्यो छ भनेर भन्नुहुन्थ्यो कि. स्वभावली उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले, होइन. यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ? त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातका आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सहित दलित कम्युनिटीको त रोदन मात्रै भन्ने हो त, होइन. दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीड़ा भइराखेको छ पीड़ितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि.
1: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढंगबाट केही गर्छौ भनेर कुरा उठाउनु भयो र त्यो सबैले देख्यो सुन्यो, होइन. यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन, अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट?
0: सरकार र संसद भनेको यो देशको सर्वोच्च अङ्ग हो, होइन. सरकारले त्यतिले पुग्दैन, सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठूलो प्रभाव पार्छ, होइन. नपार्ने भन्ने कुरा रहँदैन, तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि, सत्तारूढ पार्टीका सभापतिले हो, सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले
1: यद्यपि भन्दाखेरि सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो,
0: त्यस्तो त्यो हुँदैन नि, कहाँ हुन्छ, सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि,
1: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी,
0: त्यो त राम्रो पक्ष हो, सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन, यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन, त्यसले गर्दाखेरि त्यो राम्रो पक्ष हो, म त राम्रोलाई राम्रै भन्छु।
1: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त, त्यसो भए अर्को फेरि 10 वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउन नपर्ने गरी अथवा अनुभव त्यो अनुभूत गर्न नपर्ने गरी चाहिँ के भइदियो भने चाहिँ साँच्चैकै राम्रो हुन्छ अब भविष्यमा।
0: अब यो सुन्दा त फेरि मलाई गाली गर्नेको लहरै हुन्छ होइन, हाम्रो राज्य सत्ताको संरचना बेस छ कस्तो भन्नुहुन्छ भने अलिकता हिन्दू राज्यमा सम्झ्यो स्थापित बेस छ होइन, त्यसपछि गएर मुख्य छुवाछुतको जननी भनेको हिन्दू धर्म हो, अहिले अन्य धर्ममा पनि होला तर त्यो खासै देखिएको छैन, हिन्दू धर्मभित्रका केही विकृतिहरूलाई अन्त्य गर्ने हो भने हिन्दू धर्मावलम्बी अभियन्ताहरू नै अगाडि बढ्नुपर्छ, यो संविधान त च्याञ्जो हुन्छ भने यो पनि सामाजिक ऐन हो होइन, सामाजिक कानून जसरी बनाए पहिलाका पुर्खाहरूले, म सम्मान गर्छु धेरै कानूनहरू अहिले पनि यो समाजमा लागू गर्न लायक छन्, नैतिकताको कुरा छ होइन, त्यसपछि गएर अन्य प्रसङ्गहरू छन्, तिमी यो समाजमा अहिले पनि अहिले समाजमा जसरी अराजकताहरू भट्किराखेको छ अहिले पनि लागू गर्न लायक छन्, तर कहाँ हो भने त्यो भित्रका केही गलत चिजहरूको त अन्त्य गर्न पर्यो नि, जातको आधारमा गरिने छुवाछुत कुन बेसबाट आयो भन्ने हुन्छ कि, मैले त्यो ब्याकग्राउन्ड हेर्दाखेरि सही त्योबाट आएको छ, त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेटी भयो भने भनेर गाली मात्रै नगर्नुहोस्, त्यो भित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त, हामी पनि लाग्छौ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भन्दाखेरि छु, अस्ति मात्रै मैले सभामुखसँग कुरा गरेँ छलफल गरेँ होइन, यसको अन्त्य कम्तीमा यो देशमा तपाईँहरूले कसरी हुन्छ, सबै मान्छेलाई राज्य सत्ताको बनेको कानूनलाई मात्र कार्यान्वयन गर्दैन न, काफी हुन्छ नि बनेको कानूनलाई कार्यान्वयन गरिदिने भने, अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस्, अहिले पनि तपाईँ हेर्नुहुन्छ भने उता सुनसरीको घटना होइन यस्तो स्थिति चाहिँ सिर्जना भएको छ, त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन, त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ, यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखसँग पनि कुरा गरेको छु।
1: सरकारले र सरकार मात्रका अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानूनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो, त्यो बाहेक अरू गर्न सक्ने कुरा
0: अहिले थुप्रै कुराहरू छन् नि, जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि, होइन शिक्षामा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ हामी कहाँ छौं भन्ने छ, विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो, त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अब अनि त्यसपछि पहिलो कुरा त कहाँ भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ कि, यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्, तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासक भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु, यो मैले सरकारलाई मेरो आग्रह यसो सरकारले त्यो गर्नु पनि पर्छ, यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न पर्छ।
1: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी लिनुभयो?
0: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट छुट्या जस्तो त लाग्छ मलाई, होइन कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले होइन, त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो, अरू त खासै केही छैन, अरू नियमित कार्यक्रमहरू पहिला पनि थिए अहिले पनि छन् त नि।
1: अब तपाईँको चाहिँ 4 कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय इकाईको कमिटीको रूपमा तपाईँले यात्रा सुरु गर्नुभयो, राजनीति यात्रा होइन, अनि 58 सालमा भूमिगत हुनुभयो, सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रिय रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ रहनुभयो होइन, जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ यो सरसर्ती हेर्दाखेरि, त्यसको आफ्नै दुःख र पीड़ा, तपाईँको अभाव, तपाईँले भोग्नु भएको समस्या एकातिर त हो, यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा सम्झो कुरोमा तपाईँलाई लाग्छ अहिले?
0: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन, मेरो गाउँ गएर जस्तो इतिहास हेर्नका लागि. तर कहाँ हो भन्नुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन, होइन एउटा म त म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हो भन्छु म, होइन त्यो जिम्मा मैले लिने अवसर नपाएको भए साइडमा यति आफूलाई जहाँ जुनसुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सका साथ अगाडि बढाउने आत्मासँग हुन्न थिए. मलाई अहिले कुनै कुराको पनि डाउट छैन कि म सक्दिनँ भन्ने कुरा, होइन म सक्छु. तर त्यो कन्फिडेन्स मलाई जनयुद्धले दिएको हो. मैले त्यो लिन चाहिँ सुरु मैले मेरो जो बाल्य अवस्थादेखि नै गरेँ कि यहाँसम्म आउँदाखेरि अहिले सचेतकको भूमिकामा रहँदा एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ. तर कहाँ हो भन्नुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन, होइन. त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, हजारौं तिनी तोते बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ. मलाई तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला? म पनि त्यही एउटा बच्चा थिएँ होइन, जहाँ जनयुद्धको सुरुवात भएको थियो त्यो भूमिमा जन्मे कि अन्यायका आवाजहरूले मेरो जो चेतनामा झकझगायो अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भनेर लागे. अहिले पनि त्यो पीड़ामा रहेका थुप्रै बालबालिकाहरू छन्, तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्ने लाग्छ. थुप्रै एकदम वृद्धाहरू हुनुहुन्छ होइन, उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने होइन, उहाँहरूलाई कसरी हामीलाई राज्यले केही गरेको छ हामीले यो राज्यका लागि केही गर्छौ भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ होइन. थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर होइन दैनिक एयरपोर्टमा लाइन लागेको छ, दैनिक हाम्रा सीमाहरूमा इन्डिया गएर कमाउनु परिराखेको छ, उहाँहरूलाई कसरी उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ मलाई धेरै कुरा गर्न लाग्छ.
1: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष.
0: राजनीति महत्वपूर्ण विषय हो होइन, अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यो भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो. तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो, यो नहुन पर्थ्यो.
1: अनि विकास निर्माण हुन त सांसदले विकास निर्माणको काम होइन कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त्यो भयो, तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खानेपानीको कुरा गरेनौँ भने भोट दिन्छन् कि दिन्नन् भन्नेमा सायद 100% शंकाको विषय हुन्छ होला उम्मेद्वारको रूपमा नेताको रूपमा. जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
0: संसदले विकास नगरे कसले विकास गर्ने रहेछ भन्छु कि मैले.
1: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू,
0: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त, सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि त. सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन नि होला. कन्डिसन यस्तो छ सर, तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफूले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेको हुन्छ क्या.
1: भनेको प्रणालीमा सुधारको लागि थुप्रै काम गर्नुपर्ने,
0: थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ. अस्ति म एकजना सचिवसँग कुरा सहसचिवसँग कुरा गरेको होइन, उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना, मन्त्रीको यतिवटा योजना, त्यसपछि गएर फलानु उसको यतिवटा योजना, सांसदको यतिवटा योजना, कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ. यस्तो प्रणालीले विकास हुन्छ देशमा? अनि संसदलाई कानून बनाउने हुन् भनेर माथि तम्चाइदिने, बोल्न नदिने, तपाईँहरू काम कानून बनाउने हो भन्ने, त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन परि गर्नु, यसले त विकास होइन नि त, विनाश गराउँछ. हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ, विनाशतिर जान दिनु पनि हुँदैन. आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुन्थ्यो भने होइन, त्यो हुँदैन थियो नि त. सुनसरीको घटना आज यति पीडादायक अवस्था सिर्जना भएको छ, त्यो कसरी सम्हाल्छ सरकारले भने? अहिले त्यो राज्यले जसरी जिम्मा लिनुपर्ने हो, त्यसलाई छिटो नियन्त्रण गर्न पर्ने हो, आन्दोलनको मोड फरक खाले ढङ्गले अगाडि बढिराखेको छ. यसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्न लिनुपर्ने त, यसलाई सजिलो बनाउनु पर्ने त सरकारले हो नि त.
1: अब जस्तो तपाईँले आफ्नो जिल्लाको लागि यदि तपाईँले मेलोमेसो पाउनुभयो भने त्यहाँ अब अस्पताल पनि त्यही छ, सड़कको कुरा छ, सड़क सिधै तपाईँ मानौ न रिम्नादेखि तल्लोपट्टि जाँदाखेरि पारिपट्टि मध्यपहाडी राजमार्गको सड़कदेखि हरेक कुराहरू राम्रै हुने, तर बीचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौंसम्म त्यो जुन
0: जाजरकोटको हकमा त यस्तो विकासको एउटा अवधारणा नभनेको होइन, होइन हामी शान्ति प्रक्रियामा आउँदा जाजरकोटमा एउटा ट्र्याक्टर गएको थियो होइन, एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो, त्यो हेर्ने हो भने जाजरकोट अहिले धेरै विकास भएको, तर त्यसको फिनिसिङ छ नि होइन, त्यसको सजी सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ मानेजी।
0: धन्यवाद तपाईँलाई पनि।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकसँग कुराकानी गर्यौं, विशेष त संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा, पार्टीले पछिल्लो समयमा चालेका विभिन्न कदमहरूको बारेमा, विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दिथाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्।

0: कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौं र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौं भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाइ, अघिल्लो अध्ययनमा हामीले भजन संग्रहको 12, 13 र 14 अध्यायबाट चाहिँ संसारको दुष्टता र निराशाको बीचमा पनि परमेश्वरको शुद्ध वचनमाथि कसरी भरोसा राख्ने र उहाँमा कसरी आनन्दित हुने भन्ने कुरा चाहिँ हामीले सिक्यौं। अनि दाइ, आजको भजन संग्रहको अध्ययनमा चाहिँ हामी कुन चाहिँ खण्डबाट चाहिँ हाम्रो यो अध्ययन यात्रालाई चाहिँ निरन्तरता दिनेछौ?
1: भाइ, आज हामी भजन संग्रह 15 र 16 अध्ययन गर्नेछौ। यी दुई भजनहरू एकअर्कासँग निकै सुन्दर ढंगले जोडिएका छन्। भजन संग्रह 15 परमेश्वरको उपस्थितिमा हुनेहरूको वर्णन अर्थात बस्नको योग्य को छ, साथै एउटा विश्वासीको चरित्र कस्तो हुनुपर्छ भन्ने कुरा सिकाउँछ। अनि भजन संग्रह 16 चाहिँ परमेश्वरको उपस्थितिमा बस्दा कस्तो सुरक्षा र आनन्द पाइन्छ भन्ने कुरा प्रकट गर्दछ।
0: आहा दाई, भनेपछि यसको मतलब एउटा खण्डले परमेश्वरको सम्बन्धको मापदण्ड सिकाउँछ र अर्को खण्डले त्यसको आशिष र प्रतिफल देखाउने रहेछ, होइन त दाई?
1: एकदमै सही कुरा पक्रनु भयो भाइ तपाईँले। हो, आजको संसारमा मानिसहरू साँचो शान्ति र आनन्दको खोजीमा भौतारिरहेका छन्। तर यो भजनले हामीलाई सिकाउँछ कि साँचो आनन्द त केवल परमेश्वरको पवित्र उपस्थितिमा मात्र सम्भव छ। त्यसैले आउनुहोस्, आफ्नो हृदयमा यी कुराहरूलाई राख्दै यो आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: मित्र, प्रभु येशू ख्रीष्टको मधुर उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह, साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। प्रिय मित्रहरू, तपाईँहरूलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन भजन संग्रहको पुस्तकबाट गरिरहेका छौं र म यो पनि आशा गर्दछु कि तपाईँहरू यो पुस्तक अध्ययनबाट धेरै धेरै आत्मिक आशिष पाइरहनु भएको छ। त मित्र, वचन अध्ययनको क्रममा आज हामी भजन संग्रह 15 र 16 अध्यायबाट देख्न गइरहेका छौं। हामी सबभन्दा पहिले भजन 15 अध्यायबाट देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ परमेश्वरको उपस्थितिमा हुनेहरूको वर्णन। यो अर्को छोटो भजन हो जुनले अध्याय 9 आरम्भ भएको खण्डलाई अन्त गर्दछ। यदि तपाईले यी भजनहरूलाई पुनर्वलोकन यानि समीक्षा गर्नुहुन्छ भने तपाईले निश्चित विकासको प्रगतिको देख्नुहुनेछ। भजन 9 र 10 अध्यायले शैतानको मानिसको तस्विर दिन्छ जसलाई घमण्ड, अहंकार र आत्मनिर्भरताद्वारा चरित्र चित्रण गरिन्दछ। भजन 11 अध्यायले धर्मात्माको जाँच परीक्षासँग व्यवहार गर्दछ। अनि भजन 12 अध्यायमा हामी अईश्वरवादिताको बीचमा ईश्वर भक्त र महाक्लेशको अन्तिम अनिश्वरवादिताको देख्छौ। अनि भजन 13 अध्याय चाहिँ महाक्लेशमा परमेश्वरका जनका दुर्दशाको ऐना हो। अनि भजन 14 आखिरी दिनमा मानिसको नास्तिकता मनोवृत्ति र उसको गन्ध, फोहोर र विद्रोही चालहरू सहितको भ्रष्टताको हामीलाई देखाउँछ। अहिले भजन 15 अध्यायले राज्यमा प्रवेश गर्नेहरूको बारेमा हामीलाई बताउँछ। यसले यहोवाको उपस्थितिमा हुन गइरहनेहरूको वर्णन गर्दछ। भजन संग्रह 15 अध्याय 1 पदमा भनिएको छ, हे परम प्रभु, तपाईको वासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईको पवित्र डाँडामा को रहन पाउनेछ? मित्र, त्यहाँ एउटै मात्र पवित्र डाँडा यानि पहाड़ छ। बाइबलले यसलाई सियोन भन्दछ।

0: अनि जुन इसरायलको मुलुकमा छ उसले ती व्यक्तिहरूको बारेमा कुरा गरिरहेका छन् जो ख्रिष्टको हजार वर्षीय राज्यमा यानि मिलेनियम किङडममा प्रवेश गर्नेछन् जुन राज्य ख्रिष्टले पृथ्वीमा केन्द्रको रूपमा इसरायलसँग स्थापित गर्नु हुनेछ अनि आगे दुईदेखि चार पदमा भन्छन् त्यो जो सोझो मनले हिँड्छ र धर्म कर्म गर्छ र हृदयले सत्य बोल्छ जसले आफ्नो जिब्रोले निन्दा गर्दैन औ आफ्ना मित्रको खराबी गर्दैन आफ्ना छिमेकीहरूको बेइज्जत गर्दैन जसको आँखामा बेकम्मा मानिस तुच्छ हुन्छ तर परमप्रभुको भय मान्नेहरूलाई चाहिँ त्यसले कदर गर्दछ जसले आफ्नो हानि हुँदा पनि किरिया खाएर कुरा बदल्दैन यिनै व्यक्ति त्यो पवित्र डाँडामा रहन पाउनेछ उहाँको वासस्थानमा बास गर्न पाउनेछ त्यस राज्यमा अर्को शब्दमा भन्ने हो भने प्रवेश गर्न पाउनेछ अनि पाँच पदमा भनिएको छ जसले आफ्नो रूपियाँ ब्याजमा लाउँदैन न त निर्दोषको विरूद्धमा घुस लिन्छ यस्ता यस्ता काम गर्ने कहिले पनि डग्ने छैन यस भजनमा दाउदले उही बिल्कुल त्यही कुरा भनिरहेका छन् जुन याकुबले भनेथे याकुब दुई अध्याय अठार पदमा हो कसैले भनेछ तसँग विश्वास छ र मसँग काम छ तैले गरेका कामहरू बाहेकको तेरो विश्वास मलाई देखा र म मेरो विश्वास मेरा कामहरूद्वारा तलाई देखाउला म जोन काल्भिनले यसको बारेमा भन्ने तरिकाको मन पराउँछु विश्वासले मात्र उद्धार गर्छ तर उद्धार गर्ने विश्वास एक्लै होइन परमेश्वरको सामने को उभिन गइरहेको छ ती व्यक्तिहरू उभिन गइरहेका छन् जससँग परमेश्वरमा विश्वास छ जुन विश्वासले धार्मिकताको जीवनको उत्पादन गरेको छ अमित्र आजकल उहाँको चाँडैको आगमनको बारेमा धेरै कुरा सुन्ने गर्छौं तर जसले भन्छन् कि तिनीहरू उहाँको आगमनको आशा गरिरहेका छन् तिनीहरूको जीवनमा त्यति धेरै परिवर्तनको देख्दिन मेरो मित्र यदि तपाईँ वास्तवमा विश्वास गर्नुहुन्छ कि प्रभु येशु आइरहनु भएको छ वा तपाईँको विश्वास यो छ कि कुनै दिन उहाँको सामने आफ्नो लेखा दिन उभिनुहुनेछ तपाईँले यो निश्चय बनाउनुहुनेछ कि तपाईँले आफ्नो जीवन त्यस तरिकामा व्यतीत गर्नुहुन्छ जुन परमेश्वरको सामने गरिनेछ यो खास जाँच हो परीक्षा हो जुनले प्रमाण गर्दछ तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ वा गर्नुहुन्न र तपाईँ वास्तवमा येशुको दोस्रो आगमनको प्रतीक्षा गर्नुहुन्छ वा गर्नुहुन्न यसपछि सोह्र अध्यायतिर लागौं यहाँ हामी देख्छौ मसीहको पुनरुत्थान भजन संग्रह सोह्रदेखि चौविस अध्यायले अर्को खण्डको निर्माण गर्दछ यानि अर्को खण्डको बनाउँदछ जुन आपसमा सम्बन्धित छ आज हाम्रो भजनको किताबमा विभिन्न विषयको भजन गीतलाई एकैसाथमा एकत्रित गरिएका छन् जस्तै स्तुति प्रशंसाको गीत पश्चातापको गीत समर्पणको गीत इत्यादि हाम्रा गीतका भजनका निश्चित खण्डमा छन् अहिले भजनहरू यो गीतको पुस्तकमा मिलाइएर राखिएको छ यी नौ भजनहरूको मुख्य विषय ख्रिष्टको भविष्यवाणी हो जुन विश्वासयोग्य बाँकी रहेका भक्त जनहरूको भविष्यवाणीसँग मेल खाँदछ भजन सोह्र अध्यायले हामीलाई पुनरुत्थानको गीतको दिन्छ यो तेस्रो मसीह सम्बन्धीको भजन हो यानि मेसाइनिक साम पद आठ अनुसार यसले ख्रिष्टको जीवनमा छुँदछ पद नौ अनुसार ख्रिष्टको मृत्युको पद दश अनुसार ख्रिष्टको पुनरुत्थान अनि पद एघार अनुसार ख्रिष्टको स्वर्गारोहणको बताउँछ यो भजनबाट ख्रिष्टको पुनरुत्थानको नयाँ नियममा ती बेग्ला बेग्लै स्थानहरूमा उद्धृत गरिएको छ यस भजनलाई भनिएको छ दाउदको मिक्तम भन्ने भजन मिक्तम शब्द अनिश्चित आरम्भ हो मार्टिन लुथरले यसको अनुवाद गरे सुनको आभूषण जुनको म सोच्दछु कि वास्तविक अर्थको निकटतामा छ भजन 56 देखि 60 अध्याय पनि मिक्ताम भजनहरू भनिन्दछ। यो भजनको मसी बारेको यानी मसी सम्बन्धको अर्थ नयाँ नियममा पवित्र आत्माको साक्षीद्वारा पूर्ण रूपमा स्थापित गरिएको छ जुन हामी देख्नेछौ। यस भजनलाई दाउदको सुनको आभूषण नै भनौं किनभने उसले आफ्नो लाइनबाट एकजनाको आगमनको प्रतीक्षा गरिरहेका थिए जसको बारेमा उसले भन्न सक्थे यो मेरो उद्धार हो। भजन संग्रह 16 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, मलाई रक्षा गर्नुहोस् हे परमेश्वर, किनकि तपाईँमा नै मैले शरण लिएको छु। यसले प्रभु येशूको अद्भुत आवाजको प्रकट गर्दछ जब उहाँले भन्नुभयो कि उहाँ पिताको इच्छाको गर्न आउनुभयो र आफैलाई पूर्ण रूपमा पिताको इच्छामा समर्पित गर्नुभयो। ख्रिस्टले जानबुझमा पृथ्वीमा अधीनताको स्थान लिनुभयो जब उहाँले हाम्रो मानवता आफैमाथि धारण गर्नुभयो। सानो फुच्चे मानिस घमण्डी बन्दछ र आफैलाई माथि उठाउन कोशिश गर्दछ। आज हामीसँग माथिल्लो ओहदाका मानिसहरू छन्, राजनीतिज्ञहरू, विज्ञानका मानिसहरू, शिक्षा शास्त्रीहरू, मन्त्रीहरू, जसले झण्डै झण्डै परमेश्वरको स्थान लिन्छन्। तर वास्तवमा हामी यो पृथ्वीको अति नै सानो आलुहरू हौ। बस हामी त्यति धेरै ठूलो किम्मतका छैनौ मित्र। हामीलाई स्वर्गीय दूतहरू भन्दा निज स्तरमा सृष्टि गरिएका हौ। हेब्रू 2:6-7 पद अनुसार म त्यस स्थानको लिनुपर्छ, तर ख्रिस्टले त्यसको लिनु पर्दैन थियो। म मानिस भएकोमा म खुसी छु, तर मैले यो पनि महसुस गर्न आवश्यक छ कि मानिस वास्तवमा के हो। मेरो निम्ति र मसँग र उहाँमा विश्वास गर्ने हरेकसँग परमेश्वरले के गर्न गइरहनु भएको छ त्यसमा म रमाउँछु, खुसी छु। भजनकार भन्छन्, मलाई रक्षा गर्नुहोस् हे परमेश्वर, किनकि तपाईँमा नै मैले शरण लिएको छु। ओ यो प्रभु येशू ख्रीष्टको कस्तो तस्विर छ! यो दाउदको तस्विर हो र म विश्वास गर्दछु कि यो तपाईँ र मेरो निम्ति पनि तस्विर हो। अनि आगे 2 पदमा भनिएको छ, मैले परमप्रभुलाई भनेको छु, तपाईँ मेरा परमप्रभु हुनुहुन्छ, तपाईँ बाहेक मेरो भलाइ अन्त कहीँ छैन। के तपाईँ कहिले रमणीय हरियाली जंगल, पहाड़मा, नदीको किनारमा, झरनाको नजिकमा, समुद्रको किनारमा जानुभएर ती तमाम परमेश्वरका हात कामहरू हेर्नुभएर यो भन्नुभएको छ, तपाईँ मेरो सृष्टिकर्ता, तपाईँ मेरो उद्धारकर्ता र तपाईँ मेरो प्रभु स्वामी हुनुहुन्छ? के तपाईँले कहिले उहाँलाई त्यसो भन्नुभएको छ, मसँग सानो छोरी छिन् र मक्का आएर आफ्नो अंगालो हारेर भन्छिन्, तपाईँ मेरो पापा हुनुहुन्छ? यो अद्भुत आभास हो। अनि हामीसँग स्वर्गीय पिता हुनुहुन्छ जसले हामीलाई उहाँको रूपमा बनाउनुभयो, र म एउटा यस्तो विचार मान्ने व्यक्ति हुँ कि उहाँ कहाँ हामी गएको र यो भनेको उहाँ मन पराउनुहुन्छ, तपाईँ मेरो परमप्रभु हुनुहुन्छ। के तपाईँलाई उहाँलाई के तपाईँले उहाँलाई बितेको रातमा आज बिहान यो भन्नुभएको छ, ती घमण्डी मानिस जस्तो नहुनुहोस् जसले मती 7:22-23 पदमा भन्दछन्, त्यो दिन धेरैले मलाई भन्नेछन्, हे प्रभु, कि हामीले तपाईँको नाउँमा अगमबाडी बोलेनौ र तपाईँको नाउँमा सामर्थ्यका काम गरेनौ र? अनि म तिनीहरूलाई खुलाम खुला भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन, ए अधम गर्ने हो, मबाट दूर हो। यी मानिसहरूले उहाँलाई प्रभु प्रभु भने, तर उहाँलाई कति पनि जानेका थिएनन् व्यक्तिगत रूपमा। आज हामी त्यस्तो व्यक्ति नहौं। जब म उहाँलाई प्रभु भन्छु, म वास्तवमा उहाँलाई व्यक्तिगत जीवनमा जानेर, थाहा पाएर, चाखेर, अनुभव गरेर भनिरहेको छु, न कि खालि मुखले मात्र। आगे 3 पदमा भनिएको छ, पृथ्वीमा भएका भक्तहरू चाहिँ उक्तम छन्, मेरा सब आनन्द तिनीहरूमा नै छन्। देख्नुभयो, उहाँ पृथ्वीमा भएका भक्तजनहरूको परमप्रभु हुनुहुन्छ। यो अवसर हरेक कहाँ जाँदैन, जुन अर्को पदले संकेत गर्दछ। चार पदमा हेर्नुहोस्, यहाँ यस प्रकार लेखिएको छ, परम प्रभुको सट्टामा अरू देवता लिनेहरूका दुख बढ्नेछन्, तिनीहरूले दिएको रगतको बलि म चढ़ाउने छैन, तिनीहरूको नाउँमा आफ्नो मुखले लिने छैन। अर्को शब्दमा भन्ने हो भने परमप्रभुबाट तिनीहरूको हृदय टाढा छ, तर बाहिरी देखावटी औपचारिक रूपमा चाहिँ धर्मी भक्त आत्मिक देखा पर्दछन्। तिनीहरूले सबै धर्म विधिमा भएर जान्छन्, चर्च जान्छन्, भजन गाउँछन्, भेटी दिन्छन्, वचन सुन्छन्, बप्तिस्मा पनि लिएका छन्, प्रभु भोज पनि लिन्छन्, तर आन्तरिक रूपमा उहाँबाट टाढा छन् भने यी कुनै कुराले कुनै फाइदा गर्दैन। हाँ, यी कुराहरू महत्वपूर्ण छन्, तर खास महत्वपूर्ण कुरा चाहिँ उहाँलाई व्यक्तिगत रूपमा जान्ने कुरा हो, किनभने व्यक्तिगत रूपमा हामी उहाँलाई जान्दैनौ र हाम्रो मन उहाँबाट अन्य कुनै कुरामा छ भने ती तमाम धर्मविधिहरूले कुनै काम खाँदैन, बरु परमेश्वर त्यसमा अप्रसन्न हुनुहुनेछ। यहाँ भनिएको छ, परमप्रभुको सट्टामा अरू देवता लिनेहरूका दुख बढ्नेछन्, तिनीहरूले दिएको रगतको बलि म चढ़ाउने छैन, तिनीहरूको नाउँ म आफ्नो मुखले लिने छैन। अनि आगे पद पाँच र छमा भनिएको छ, परमप्रभु नै मेरो अधिकारको हिस्सा र कचौराको भाग हुनुहुन्छ, तपाईँले मेरो भाग कायम राख्नुहुन्छ, नापको जंजीर मलाई मनपर्ने ठाउँमा परेको छ, मैले असल अधिकार पाएको छु। यो कति अद्भुत कथन हो, परमप्रभु मेरो अधिकारको हिस्सा हुनुहुन्छ। प्रभु पृथ्वीमा आउनुभयो र आफ्नो स्थान लिनुभयो, पापको र दुःखको संसारमा हिँड्नुभयो, उहाँ या पृथ्वीमा सिद्ध यात्री यानी जन हुनुहुन्थ्यो, उहाँ यहोवामा रमाउनुभयो, उहाँको जीवनमा आनन्द र शान्ति थियो। उसले भन्यो, मेरो हिस्सा र मेरो कचौराको भाग हुनुहुन्छ। हिस्सा र कचौरामा के भिन्नता छ? मेरो हिस्सा चाहिँ मेरो हो, चाहे म यसको आनन्द उठाऊ या नउठाऊ, यो मेरो हो। मेरो कचौरा चाहिँ मैले अपनाएको कुरा हो, जुन म आफ्नो बनाउँछु। उदाहरणको निम्ति, खाना खाँदा मेरो छोरीको थालमा जुन कुरा राखिएको छ त्यो तिनको हिस्सा हो, तर तिनले त्यो खानाको छरपट छराइदिन्छन् र यसको कति पनि खाँदिनन्। उसले खालि धेरै भन्दा धेरै अपनाउन मात्र चाहन्छिन्। तिनलाई दिएको उससँग हिस्सा छ, तर तिनको कचौरा नै तिनले वास्तवमा पिउँदछिन्। संसारमा धेरै मानिसहरू परमेश्वरद्वारा तमाम आत्मिक आशिषहरूद्वारा आशिषित भएका छन्, तर तिनीहरू ती आशिषहरूको आनन्द उठाउँदैनन्। तिनीहरूको कचौरा भरिएर पोखिँदैन, तिनीहरूको कचौरामा त्यति धेरै कुरा छैन। मित्र, परमेश्वर हामीले जीवनको अति आनन्द उठाएको चाहनुहुन्छ। येशूले भन्नुभयो युहन्ना दश अध्यायको दश पदमा, म यस कारणले आए ताकि तिमीहरूले जीवन पाउन सक, त्यो प्रशस्त मात्रामा पाउन सक भन्ने हेतुले आए। उहाँले युहन्ना पन्ध्र अध्यायको एघार पदमा पनि भन्नुभयो, मैले यी कुरा तिमीहरूलाई भनेको छु कि मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूर्ण भइजाओस्। मित्र, हामी हरेक विश्वासीले सधैं नै जीवनको आनन्द उठाउनुपर्छ। आगे सात पदमा भनिएको छ, मलाई सल्लाह दिनुहुने परमप्रभुलाई म धन्यको भन्नेछु, मेरो अन्तस्करणले पनि मलाई राति शिक्षा दिन्छ। रातमा तपाईँ के सोच्नुहुन्छ, के विचार गर्नुहुन्छ जब तपाईँ सुत्न सक्नुहुन्न? भजनकारले परमप्रभुको बारेमा सोचे। अहिले हामी ती पदहरूमा आउँदछौ जो नयाँ नियमहरूमा उद्धृत गरिएका छन्। आठदेखि दश पदमा भनिएको छ, मैले परमप्रभुलाई सधैँ मेरो सामने राखेको छु, किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, म डग्ने छैन। यसकारण मेरो हृदय आनन्दित र मेरो आत्मा हर्षित हुन्छ, मेरो शरीर पनि सुरक्षित रहनेछ, किनभने तपाईले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन, तपाईले आफ्नो पवित्र जनलाई कुहुनु दिनुहुने छैन। यो येशु ख्रीष्टको पुनरुत्थानको भजन हो मित्र। यो नै पेन्टिकोसको दिनमा पत्रुसको सन्देशको खास विषय थियो। प्रेरित 2:25-31 पदमा भनिएको छ, सुन्नुहोला, किनकि दाउदले उहाँको विषयमा भनेका छन्, मैले प्रभुलाई सधैँ मेरो मुखको सामने देखे, किनभने म नडकमा गाउँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्छ। यसकारण मेरो हृदय आनन्दित र मेरो जिब्रो उल्लासित भयो। यस उपरान्त मेरो शरीरले आशामा भरोसा गर्नेछ, किनकि तपाईँले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन, न त तपाईँले आफ्ना पवित्र जनको शरीर कुहन दिनुहुनेछ। तपाईँले मलाई जीवनको मार्ग बताउनुभयो। तपाईँले मलाई आफ्नो मुखद्वारा आनन्दले गदगद पार्नुहुनेछ। ए भाइ हो, हाम्रा पुर्खा दाउदका विषयमा म तपाईँहरूलाई प्रष्टसँग भन्न सक्छु कि उनी त मरेर पनि गाडिसकेका छन् औ आजको दिनसम्म उनको चिहान हामीसितै छ। यसकारण अगमवक्ता भइकन र तिम्रा सन्तानबाट तिम्रो सिंहासनमा बस्नलाई एकजना हुनेछन् भनी परमेश्वरले शपथ हालु भएको जानिकन अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा बोलेका छन्। उहाँ न पातालमा छोडिनुभयो, न उहाँकै शरीर कुहियो। पत्रुसले स्पष्ट रूपमा बताए कि भजन 16:8-10 पदले येशु ख्रीष्टको पुनरुत्थानको बारेमा बताउँदथ्यो। त्यहाँ धेरै लिबरल टिप्पणीकारहरू छन्। तिनीहरूमध्ये पेरिवेन एक हुन् जसले भन्छन् कि भजन 16:16 ख्रीष्टको पुनरुत्थानको कुनै सम्बन्ध छैन, कुनै संकेत छैन, कुनै उल्लेख छैन। जब लिबरलहरूले यस्तो कथनहरू बनाउँछन्, मैले सिमन पत्रुसले भनेको कुराको विचार गर्नुपर्छ। जब पत्रुसले पेन्टिकोस्टको दिनमा प्रचार गरे, सयौं हजारौं मानिसहरू ख्रीष्टमा फर्के र उद्धार पाएथे, जुनले रोमी साम्राज्यमा करिब करिब क्रान्तिको ल्याएको थियो। त्यसलाई दिमागमा राखेर म ती लिबरलहरूलाई यो भन्न मन लाग्छ, तिनीहरूको सेविकैद्वारा कतिजना प्रभुमा आएका छन्। यो चाहिँ खास जाँच हो, परीक्षण हो। सिमोन पत्रुसले भने कि भजन 16 येशु ख्रीष्टको पुनरुत्थानको संकेत गर्दछ र म उसको वचनको विश्वास गर्दछु। पत्रुसले पेन्टिकोसको दिनमा अरू धेरै कुरा पनि भने। प्रेरित 2:32-36 पदमा भन्छन्, ध्यान लगाएर सुन्नुहोला, यिनै येशुलाई परमेश्वरले ब्योताउनुभयो, जुन कुराको हामी सबै गवाही छौं, यसै कारण परमेश्वरका दाहिने बाहुलीबाट उच्च पारिनु भएर पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो र उहाँले नै यो खन्याइदिनु भएको हो जो तपाईँहरू देख्न सक्नुहुन्छ र सुन्नुहुन्छ। किनकि दाउद स्वर्गमा चढ़ी गएनन्, तर उनी आफैले भन्दछन्, परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातेर बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान तुल्याउँदिन। त्यसै कारण इसरायलका सारा घरानाले यो निश्चय जानुन् कि येशु जसलाई तपाईहरूले क्रुसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट समेत तुल्याउनुभयो। त्यसकारण निश्चय नै भजन 16 प्रभु येशु ख्रीष्टको पुनरुत्थानको संकेत गर्दछ। पाउले पनि यो भजनलाई उद्धृत गरे। प्रेरित 13:35-37 पदमा उसले भन्छन्, किनकि अर्को एउटा भजनमा पनि उनी भन्छन्, तपाईँले आफ्ना पवित्र जनको शरीर सर्न दिनुहुने छैन, किनकि उनको आफ्ना पुस्तामा परमेश्वरको सल्लाह अनुसार सेवा गरेर मरेपछि उनका पिता पुर्खाहरूसँग दाउद राखिए र उनको शरीर सड्यो, तर जसलाई परमेश्वरले ब्योताउनुभयो उहाँको शरीर सडेन। देख्नुभयो, पाउले पनि भने कि यो 16 ख्रीष्ट येशुको पुनरुत्थानको भजन थियो। मित्र, यस भजनमा जुन कुरा हामीसँग छ त्यो अति नै महत्वपूर्ण र उल्लेखनीय छ। पद 8 हामीसँग ख्रीष्टको जीवन छ, भनिएको छ, म पढिदिन्छु, मैले परमप्रभुलाई सधैँ मेरो सामने राखेको छु, किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, म डग्ने छैन। मित्र, त्यो नै बाटो थियो उहाँले यहाँ पृथ्वीमा पछ्याउनु भयो र यो नै बाटो तपाईँ र मैले पछ्याउन चाहनुपर्छ। त्यसपछि पद नौमा हामीसँग ख्रिष्टको मृत्यु छ। यहाँ भनिएको छ, यसकारण मेरो हृदय आनन्दित र मेरो आत्मा हर्षित हुन्छ, मेरो शरीर पनि सुरक्षित रहनेछ। उहाँ क्रुसमा मर्नुभयो। यो कुराको थाहा पाउँदै कि परमेश्वरले उहाँलाई मृत्युबाट ब्युँदै उठाउनुहुनेछ। त्यसपछि पद दशमा हामीसँग ख्रिष्टको पुनरुत्थान छ। सुन्नुहोस्, किनभने तपाईँले मेरो प्राणलाई पतालमा छोड्नुहुने छैन, तपाईँले आफ्नो पवित्र जनलाई कुहुन दिनुहुने छैन। त्यसपछि पद एघारमा हामीसँग स्वर्गीय रहणको तस्विर छ। भनिएको छ, सोह्र अध्यायको एघार पदमा, तपाईँले मलाई जीवनको मार्ग देखाउनुहुनेछ, तपाईँकै उपस्थितिमा आनन्दको भरिपूरी छ, तपाईँको दाहिने बाहुलीमा सदा सर्वदाको निम्ति सुख छ। यसरी तपाईँ देख्न सक्नुहुन्छ कि यो अद्भुत पुनरुत्थानको भजन हो, अनि यो नयाँ नियममा धेरै जग्गामा उहाँको पुनरुत्थानको सम्बन्धमा प्रयोग गरिएको छ। ख्रिस्टको पुनरुत्थान निश्चय नै यो महान मसीबारको मसी सम्बन्धको भजनमा अगमबाडी गरिएको छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउ।
1: आजको अध्ययन पनि सधैँझै एकदमै धेरै आशिषमय रह्यो। विशेष गरिकन आजको अध्ययनले मेरो हृदयलाई एकदमै गहिरो गरिकन छोएको छ। विशेष के कुराले भन्दाखेरि, भजन संग्रह पन्ध्रले हाम्रो दैनिक जीवन, बोली र व्यवहार कति पवित्र र इमान्दार हुनुपर्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले छलङ्ग रूपमा हामीलाई देखाएको छ।
2: हो नि त भाइ, दाउदले भजन संग्रह पन्ध्रमा भनेका छन् कि जो निर्दोष चालमा चल्छ, सत्य काम गर्छ, हृदयदेखि साँचो बोल्छ र आफ्नो जिब्रोले कसैको बदनाम गर्दैन, त्यही व्यक्ति मात्र परमेश्वरको पवित्र पर्वतमा बस्न सक्छ। हाम्रो भित्री हृदय र बाहिरी गवाही दुवै परमेश्वरको नजरमा ग्रहणयोग्य हुनुपर्छ भन्ने शिक्षा पनि हामीले सिकेका छौं।
1: हजुर दाई, अनि भजन संग्रह स्वरले त झन् ठूलो आँट र सान्त्वना दियो। जब हामी परमेश्वरको बाटो रोज्छौ, उहाँ हाम्रो सुरक्षा बन्नुहुन्छ। दाउदले भन्नुभए झैं, मेरो दाहिने हाततर्फ उहाँ हुनुभएकोले म डगमगाउने छैन।
2: हो भाइ, यो त कति गहिरो प्रतिज्ञा छ। अनि हामीले यो अध्ययनबाट बुझ्नुपर्ने कुरा भनेको, हामी प्रभु प्रभु भन्ने तर ख्रिस्टलाई नचिन्ने व्यक्ति हुनुहुँदैन। ख्रिस्टलाई व्यक्तिगत रूपमा जान्नु नै महत्वपूर्ण कुरा हो भन्ने सत्यतालाई हामीले जान्नुपर्छ र यसलाई हामीले कहिले पनि भुल्नु हुँदैन भन्ने कुरा हामीलाई सिकाउँछ।
1: वास्तवमै दाई, अनि यो अध्ययनले हामीलाई जग हल्लिरहेको यो संसारमा पनि स्थिर रहन चाहिँ सिकाएको छ। आदरणीय श्रोताहरू, यदि तपाईँ पनि आफ्नो जीवनमा यस्तै अचम्मको शान्ति, सुरक्षा र पूर्ण आनन्दको अनुभव गर्न चाहनुहुन्छ भने वा तपाईँहरूलाई हाम्रो यो अध्ययनहरूबारे केही प्रश्न छ भने हामीलाई निर्धक्क भइकन सम्पर्क गर्नुहोस्। हामी तपाईँहरूको प्रतिक्रिया र प्रार्थनाका आवश्यकताहरू सुन्नको निम्ति र सँगै तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नको निम्ति एकदमै आतुर छौं।
2: हजुर, र आदरणीय श्रोताहरू, आउनुहोस् हामी आफ्नो ओठ, हृदय र चाललाई परमेश्वरको वचन अनुसार शुद्ध राखौं, ताकि उहाँको अनन्त आनन्द हाम्रो जीवनमा भइरहोस्। प्रभुले तपाईँहरू सबैलाई पवित्रता र पूर्ण आनन्दमा जिउने अनुग्रह दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने वाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौं र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

0: त्यहाँ हेर, वहाँ हो मेरो श्रीमान, तिमीले खोजेको मान्छे म होइन।
1: सुन्न सक्छौ मेरो कथा?

0: wait just a minute. We will return back.
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: खै, जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
11: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
12: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: दाई, मैले उसलाई साँचो माया गरेको थिएँ, तर उसले मलाई धोकाले बेच्न खोज्यो।
1: तिमी माया गरेर बेचिन पुग्यो, मलाई कसैले बेचेर माया गरे, मायाको कुनै मूल्य हुँदैन। अहिले नै माया गर्छु भने छोडिदियो, पछि डिभोर्स हुनुभन्दा अहिले धोका ठिक छ।

0: कति खुसी थियो हाम्रो जीवन
1: तिमी थियो म थिएँ तर आज जा त्यसको मैयालाई लिएर आइज अनि मात्रै त्यो दिलोबाट निस्किन्छ
2: हिट जाऊ

0: Elambu Break Time.
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाज

0: मा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: के गरेको यो? गेट आउट।
1: दिदी, उहाँले मेरो भिडियो बनाइराख्नु भएको छ।
0: पाँच
1: साँच्ची

check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: minute, just a minute, we will return back.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: है मित्र, यो तुमसँगले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: अब किन हुनु नि मेरो भाइ, टाइ मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849927।
5: बा
6: हजुर बुहारी,
5: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
6: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
7: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9849340667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
8: This is your radio. This is LMFM 89.6 MHz.

0: Bombo Break Time.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक.
0: हाम्रा सेवाहरू:
1: स्टेसनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
1: मायाको चिनो,
0: मेडल,
1: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
1: कस्टमाइज्ड कप प्रिन्ट,
0: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स.
0: कन्ट्याक्ट नम्बर 9841924274.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य. शीर्षक: आत्मनिर्भर बनाऊ.
2: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै. सम्पर्क नम्बर 9842404054.
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ.
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण. पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा. सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ. बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ.
2: स्थान: भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि. सम्पर्क नम्बर: अंकित श्रेष्ठ 9141057105.
3: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छुमगढी नगरपालिका 5, सिन्धुपाल्चोक. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Soltara Sangha Subhari Nagarpalika 5, Singapore Shop. Email: hotelaruniko@gmail.com. Contact: 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soutara Shanga Subhari Nagarpalika 5, Singapore.
4: ओइले के पारो ओइ मित्र, यो रुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र.
5: मित्र, छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त.
4: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
5: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि. अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म.
4: राम राम राम राम राम, अब भो त यति कामको लागि यहीसँगले बनेपा नै जानु पर्छ त. हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि.
5: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त.
6: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
7: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
6: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
8: 98 49 29 13 27।
3: एलम्बु एफएम

Elembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: नमस्ते, म वन्दना तामाङ। मेरो डान्स हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट सेयर गरिदिनु होला। फेरि फेरि मेरो डान्स हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई।
1: Let's go, this is your radio. This is LMFM 89.6 MHz. 89.

0: இளம்பு பிரேக் டைம்.
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: किन आँखा मिचेकुमिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: You are listening to Hillenware FM 89.6 MHz.
6: 89.6 MHz.
5: MHz.

0: minute, just a minute, we will return back.
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यस्तो आमा, सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Mind Check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: JKP Music presents Nepali DJ Blast.

0: it. Just a minute. We will return back. Return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त
5: संघ

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: Luxman.
1: Bye, DJ Raji Barkurba.

0: இளம்பு பிரேக் டைம். gmail.com contact 011-620-326-960-982293 new Aroniko Hotel and Restaurant Private Limited Sotara Shanga Sugari Nagar Palika 5 Sindhupalso.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ.
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र.

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौ, जीवन बचाऊ।
1: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ कहाँ जाने होला?
1: ए बुहारी,

0: आज पनि खाइयो नि त दनक मेरो दुप्लो बेनाले
1: खायो नि यता दनक बरु चुम्मा देऊ न एउटा यिनीहरूको दिदी बहिनी त किरा परेर मरे हुन्थ्यो नि तैपनि साली त साली हो
2: आई हाय मिस्टर आरजे

0: मेरी राम्री साली साली तादी घरवाली
1: ए मेरो भेना बोका मेरो दिदीलाई नदेऊ धोका
0: दिएको छु र धोका मेरो बुढी जम्बुढी घर चोया काट्नु छ

0: Lima.
1: Time check. It's 12 noon.
2: अहिले मध्याह्नको 12 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सिराहाको लाहानमा आज जिल्ला प्रशासन कार्यालयद्वारा आज पनि कर्फ्यू कायमै। कर्फ्यू उल्लंघन गरी गोली चल्ने। गृहमन्त्री र मृतक परिवार बीच सात बुधे सहमति। मृतकलाई शहीद घोषणा गर्ने र 10 लाख रूपियाँ दिने। नेकपाले केन्द्रीय संयोजन समितिको बैठक बोलायो। माग अनुसार ग्यास नपाएपछि सर्लाहीमा अभाव चर्किँदै। नेपाली छुर्पीको निर्यातमा 27% बढ़्यो। एक वर्षमै 1.79 अर्ब करोड़को कारोबार। पाकिस्तानको ब्रान्ड ब्राड पिकमा गएको हिम पहिरोमा 5 नेपाली सहित 10 आरोही सम्पर्कविहीन। 2 जनाको शव भेटियो। र विश्वकप निजी लगानीकर्ता भित्र्याउने योजनामा विवाद। युरोपको बहिष्कार गर्ने चेतावनी। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचो गढ़ी नगरपालिकाको समग्र विकास पूर्वाधार सुदृढ़ीकरण तथा जनजीवन सुधारलाई केन्द्रमा राख्दै गरिएको उच्च स्तरीय अनुगमन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा माननीय सांसद प्रमिला कुलुज तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रमुख सल्लाहकार राज साख्याको विशेष उपस्थिति रहेको थियो। नगरपालिकाको वड़ा नम्बर 11 विशेष रूपमा सिंचाई प्रणाली विस्तार, कृषि उत्पादनमा वृद्धि र पशुपालनमा प्रयोग हुने साइलेज हरियो घाँस संरक्षण प्रविधिको महत्वको बारेमा विस्तृत छलफल गरिएको थियो। स्थानीय किसान जनप्रतिनिधि र प्राविधिक टोलीको सहभागितामा भएको उक्त कार्यक्रममा दीर्घकालीन कृषि विकासका लागि सिंचाई पूर्वाधारमा मजबूत बनाउनु अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ। अनुगमन टोलीले वड़ा नम्बर 11 स्थित विभिन्न स्थानमा पुगेर हाल सञ्चालनमा रहेका सिंचाई योजनाहरूको अवस्था, पानीको स्रोत व्यवस्थापन र वितरण

व्यवस्थापन र वितरण प्रणालीको स्थलगत रूपमा अवलोकन गरिएको थियो। यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रमुख सल्लाहकार राजा साख्याले सिंचाई प्रणालीलाई आधुनिकी प्रविधिसँग जोडेर दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औल्याएको छ भने स्थानीय स्रोतको अधिकतम प्रयोग गर्दै सानो तथा मझौला सिंचाई योजनालाई प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक प्राविधिक तथा नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लम्बो खबरमा अब राष्ट्रिय खबर। आज पनि सिराहाको लाहानमा जिल्ला प्रशासन कार्यालयद्वारा जारी भएको कर्फ्यू आदेश कायमै रहने भएको छ। बिहानदेखि सूचना जारी गर्दै लहान क्षेत्रमा राजमार्गबाट 500 मिटर वरिपरि कर्फ्यू आदेश जारी रहेकाले उक्त क्षेत्रका अति आवश्यक सेवा र संचार गृह बाहेक कार्यालय एवं प्रतिष्ठानहरू स्वत बन्द रहने जनाएको छ। कर्फ्यू लागेको ठाउँमा नजान र अति आवश्यक परेमा स्थानीय प्रशासनसँग समन्वय र आग्रह समन्वयका लागि आग्रह गरिएको छ। सभा नारा जुलुस र प्रदर्शन नगर्न समेत आग्रह गरिएको छ। यदि कर्फ्यू उल्लंघन गरेमा गोली चल्न सकिने सम्भावना रहेको सूचनामा उल्लेख गरिएको छ। सुनसरीको देवागंज गाउँपालिका तीनमा गत साउन 10 गते भएको झडपमा ज्यान गुमाएका दुई युवाका परिवार र नेपाल सरकार बीच औपचारिक रूपमा सहमति जुटेको छ। गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा बिहिबार राति गृह मन्त्रालय र पीड़ित पक्ष बीच 7 बजे सम्झौता पत्रमा हस्ताक्षर भएसँगै दुवै पक्ष बीचको असमझदारी अन्त्य भएको छ। सहमति अनुसार घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई सरकारले शहीद घोषणा गर्ने प्रक्रिया तत्कालै अगाडि बढ़ाइने भएको छ। साथै दुवै मृतकका परिवारलाई राहत स्वरूप नेपाल सरकारले प्रति परिवार 10-10 लाख रूपियाँ उपलब्ध गराउने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कार्यवाही कानूनी कार्यवाही गर्ने र गठन गरिएका छानबिन समितिको प्रतिवेदनका सुझावहरूलाई यथाशीघ्र कार्यान्वयनमा ल्याइने निर्णय गरिएको छ। पीड़ित परिवारको भविष्यलाई ध्यानमा राख्दै दुवै परिवारका एक एक जना योग्य सदस्यलाई रोजगारीको अवसर मिलाउने सहमति पनि सरकारले गरेको छ। घरको स्मृतिलाई कायम राख्न स्थानीय सरकारको समन्वयमा उक्त उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिनेछ भने सम्झौता पत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ र पीड़ित परिवारका तर्फबाट मृतकका अभिभावक जयप्रकाशका अभिभावक नरेश मेहता सहित हस्ताक्षर गरिएको छ। सहमति जुटेपछि लामो समयदेखि रोकिएका मृतक द्वयको अन्तिम संस्कार आज दिउँसो 2 बजे गरिने तयारी गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यालय पेरिस डाँडामा आज दिउँसो 2 बजे बस्ने गरी बैठक बोलाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ। ज्वालाको अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, तराई मधेसमा भएको घटना, मध्यप्रदेश सरकार गठन, सरकारको गतिविधि, पार्टीका आन्तरिक तयारी लगायतका रहेका छन्। साउन 9 गते नेकपा एमाले र नेकपा बीच प्रदेश सरकार बनाउने विषयमा 3 बजे सहमति भएको थियो। बैठकले प्रदेश सरकार गठन र को सम्बन्धमा संयन्त्र गठन हुन सकिने ज्वालाले बताएको छ भने 3 बजे सहमतिलाई लिएर पार्टीभित्र कुनै पनि विवाद नभएको जिकिर समेत गरिएको छ। सर्लाहीमा खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ता समस्यामा परेको छ। विगत 1 सातदेखि सहज रूपमा ग्यास नपाउँदा सर्वसाधारण मारमा परेका छन्। लालबन्दी नगरपालिका 5 मेजरगंजकी अम्बिका घिमिरेले पसलमा जाँदा ग्यास नपाएपछि दाउरा बालेर खानु परेको गुनासो गरिएको छ। ग्यास अभावका कारण ग्रामीण क्षेत्रका कतिपय परिवारले दाउराको प्रयोग गर्न थालेको छ भने शहरी क्षेत्रमा उपभोक्ता बढ़ी प्रभावित भएको छ। उपभोक्ताले डिलर र पसलमा खाली इन्डर लाइनमा राखेर ग्यासको प्रतीक्षा गरिरहेको छ। जिल्लाको लालबन्दी, हरिवान, बारथावा, त्यसै गरी बलाइबास, मंगला सहितका मुख्य बजार क्षेत्रमा तथा ग्रामीण भेगमा समेत ग्यास अभाव देखिएको छ। नेपाल आयल निगमले गत असार 31 गते भरि सिलिण्डर ग्यास बिक्री शुरू गरेपछि बजारमा अभाव देखिन थालेको विक्रेताहरूले बताएका छन्। मुलुकको प्रमुख व्यापारीको नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा ₹1,79,28,18,000 बराबरको छुर्पी निर्यात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर रूपमा बढ़दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात करिब 27% वृद्धि भएको छ। मेची भन्सार कार्यालयको अनुसार आर्थिक वर्ष 2081-82 ₹1,41,71,04,000 बराबरको छुर्पी निर्यात भएको थियो र उक्त कार्यालयको अनुसार आधिकारिक

अधिकारी मंगलका राईको अनुसार विक्रेता बितेका पाँच वर्षदेखि छुर्पीको निर्यात निरन्तर बढ़िरहेको छ। छुर्पी विशेष गरी कुकुर र बिरालोका लागि आहारको रूपमा प्रयोग हुन गरेको छ। विशेष गरी इलाम, पासर र ताप्लेजुङमा छुर्पी उत्पादन हुने गरिएको छ। हेलम्बुक खबरमा अब विदेशको खबर। पाकिस्तानको कराकोर क्षेत्रमा रहेको ब्राड पीकमा गएको हिम पहिरोमा दुईजनाको शव भेटिएको छ। शवको पहिचान भइसके पनि आधिकारिक सूचना नआएकाले पहिचान खुलाउन नसकेको सेभेन समेट्रेटका महाप्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिएको छ। शव हेर्दा एकजना नेपाली र अर्को विदेशी जस्तो देखिएको पनि बताएको छ। गुरागाईको अनुसार बिहिबार करिब राति 10 बजेको समयमा घटनामा मुख्य प्रख्यात पर्वत आरोही निम्स पूर्वजा सहित अन्य 10 जना हराएको थिए। दुईजनाको शव भेटिएको र अन्यको खोजी कार्य भइरहेको पनि जनाएको छ। पाकिस्तानमा रहेको आफ्ना टीमहरूसँग सम्पर्कमा रहेर काम गरिरहेको बताउँदै उनले हराएको व्यक्तिहरूको विषयमा केही बोल्न नसकिने प्रतिक्रिया दिएका छन्। पाकिस्तानमा कार्यरत एकजना पत्रकारले त्यहाँका प्रशासनले फेला पारेको शवको बारेमा हालसम्म आधिकारिक जानकारी नदिएको बताएको छ। तर सेनाको हेलिकप्टर सहितका प्राविधिक टोलीहरू परिचालन गरिएको र उक्त स्थानको मौसमी अवस्था एकदमै नराम्रो भएकाले खोजी कार्य अवरोध आएको पनि बताएका छन्। हेलम्बो खबरमा अब खेल खबरमा विश्व फुटबलको सर्वोच्च निकायले विश्वकप लगायतका आफ्नो प्रमुख प्रतियोगितामा निजी लगानी भित्राउने योजना अगाडि बढ़ाए। युरोपका 55 सदस्य राष्ट्रले सबै विश्वकप प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएका छन्। युरोपेली फुटबल महासंघ 55 सदस्य राष्ट्रहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरिएको छ। विश्व फुटबलको सर्वोच्च निकायले केही दिन अघि मात्र विश्वकप लगायतका प्रतियोगिताको व्यवस्थापन गर्न छुट्टै विश्व व्यावसायिक संस्था स्थापना गरी त्यसमा निजी लगानीकर्ताहरूलाई हिस्सादारी दिने प्रस्ताव सार्वजनिक गरेको थियो। उत्तर तथा मध्य अमेरिकाको फुटबल सञ्चालन गर्ने महासंघ 41 सदस्य राष्ट्रहरूले पनि उक्त प्रस्ताव स्वीकार गरेको छ र युरोपेली फुटबल महासंघले जारी गरेको वक्तव्यमा विश्वकप कुनै पनि लगानीको वस्तु नभई विश्व फुटबलको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गरिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुन पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। सिराहाको लाहाणमा जिल्ला प्रशासन कार्यालयद्वारा आज पनि कर्फ्यू कायमै, उल्लंघन गरी गोली चल्ने। गृहमन्त्री र मृतकका परिवार बीच सात बुधी सहमति। मृतकलाई शहीद घोषणा सहित 10 लाख दिइने। नेकपाले केन्द्रीय संयोजन समितिको बैठक बोलायो। माग अनुसार ग्यास नपाएपछि सर्लाहीमा अभाव सर्किँदै। छुर्पी निर्यात 27% बढ़्यो। एक वर्षमै 1,79,000,000,000 कारोबार। पाकिस्तानको ब्रान्ज पीकमा गएको पहिरोमा 5 नेपाली सहित 10 आरोही सम्पर्कविहीन। 2 जनाको शव भेटियो। र विश्वकपमा निजी लगानीकर्ता भित्र्याउने योजनामा विवाद। युरोपको बहिष्कार गर्ने चेतावनी। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: मित्र, ये रुमसले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
1: मित्र, छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849213727।
5: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौं, जीवन बचाऊ।
6: धुम्रपानका अवसरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
5: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
6: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

तँलाई गाह्रै भयो, म जान्छु नि त केटा।

0: minute, just a minute, we will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिचाइ कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: In the mix.
3: Hi, this is Britney Spears.
4: Hey, what up, this is Jay-Z.
5: This is Jennifer Lopez.
2: The mix.
0: 89.6 FM.
6: Where's the visiting? Entertaining the nation.

0: இளம்பு பிரேக் டைம்.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्के है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: तपाईँ अहिले हेलम्बो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
9: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: छोरी
1: सुन न, मलाई एकचोटि यो घरको एड्रेस भनिदिनुहोस् न।
0: अरे यो त मेरै घरको एड्रेस हो त।
1: कतै तिमी फुलमाया त होइन नि?
0: अनि तपाईँ?
1: अब म को हो भनेर तिम्रो घरमा गएर तिम्रो हातको मिठो चिया खाँदै भनौँला नि है। हजुर
0: भाइ देवे, मेरो नाम अहिले फुलमाया होइन,
1: अनि
0: अलिसा हो।
1: अलिसा।

0: Wait, just a minute. We will return back.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडास्तरको छलफल सुरु गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हेर
11: त रगत रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मानसिक समस्याबाट बच्ने उपायहरू।
13: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
12: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
13: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
12: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
13: असल साथीहरूसँग मात्रै संगत गरौं।
12: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
13: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या

0: Brain Check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: minute, just a minute, we will return back.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
12: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Yeah.
1: Elambu break time.
2: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ.
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: साना तिना कुरा मानी खोज्न हुन्न नि ख्याल ख्यालैमा.

0: गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
3: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: एलम्बु FM 89.6 MHz।

Oh God, one more.

Elimbu FM 89.6 MHz. हेलम्बु FM 89.6 MHz मा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

नमस्कार, दिउँसो 3 बजेको हेलम्बो खबरमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्रीसँग मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूको छलफल शुरू। रासोपा सभापतिसँग धार्मिक गुवाहरूको संयुक्त भेटवार्ता। सद्भाव खलबलाउने कार्यमा संलग्न नहुन अपील। मधेश र कोशी प्रदेशमा ड्रोनबाट सुरक्षा निगरानी गरिँदै छुर्पी निर्यात 27% बढ़्यो। एक वर्षमा 1,89,000,000,000 कारोबार। बालबालिकाहरूलाई अति आवश्यक बाहेक बाहिर जान नदिन मधेश सरकारको अपील। पाकिस्तानको ब्रेड पिकमा पहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजी क्रममा 4 शव फेला। र विश्वकपमा निजी लगानीकर्ता भित्र्याउने योजनामा विवाद। युरोपको बहिष्कार गर्ने चेतावनी। लम्बू खबरको शुरूमा स्थानीय खबर। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीई भीटी अन्तर्गत संचालित दिनेश रामजी स्मृति बहु प्राविधिक शिक्षालय चौतारामा कार्यरत करार मासिक र दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग राख्दै थालेका आन्दोलनप्रति सम्बन्धित निकायको ध्यानकर्षण भएको छ। लामो समयदेखि शिक्षालयमा कार्यरत श्रमिकहरूले रोजगारीको निरन्तरता, सुरक्षित कार्य वातावरण, सेवा तथा योगदानको उचित मूल्याङ्कन कनका माग अगाडि सारेका छन्। आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूले बताएको छ। आन्दोलन लम्बिँदै गएमा त्यसको प्रत्यक्ष असर विद्यार्थीहरूको नियमित पठन पाठन, प्रयोगत्मक कक्षा तथा अन्य शैक्षिक गतिविधिमा पर्न सकिने देखिएको छ। प्राविधिक शिक्षा अध्ययन विद्यार्थीको पढ़ाई प्रभावित हुन नदिन सम्बन्धित कार्यालय निकायले समयमा नै समस्या समाधान गर्नुपर्ने आवश्यकता उल्याइरहेको छ। आन्दोलनरत श्रमिकहरूले संस्थामा लामो समयदेखि पुर्याएको योगदान को उचित मूल्याङ्कन गर्दै रोजगारीको निरन्तरता सुनिश्चित गर्न र समयको दीर्घकालीन समाधान खोज्न माग गरेका छन्। उनीहरूले सम्बन्धित निकायसँग तत्काल वार्ता गरी सहमति मार्फत समस्या समाधान गर्न पनि आग्रह गरिएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छ भन्दै रकम ठगी गरिएको अभियोगमा 3 पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा काभ्रे घर भएका काठमाडौँ महानगरपालिका 25 बस्ने 38 वर्षीय लक्ष्मी खड्का, दाङ घर भएका काठमाडौँको टोखा नगरपालिका 10 बस्ने 32 वर्षीय पवन कुमार केसी, त्यसै गरी रौतहट घर भएका काठमाडौँ महानगरपालिका 3 बस्ने 21 वर्षीय सुधीर प्रसाद जैसवाल रहेका छन्। पक्राउ परेका मध्ये पावनले सिंगापुर पठाइदिन्छ भन्दै 2 पीड़ितबाट 7 लाख रूपियाँ र सुधीरले साइप्रस पठाइदिन्छ भन्दै 1 लाख रूपियाँ र लक्ष्मीले रोमानिया पठाइदिन्छ भन्दै 1,50,000 रूपियाँ लिए सम्पर्क विहीन भएका थिए। पीड़ितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकोबाट खटिएको प्रहरी टोलीले पवनलाई काठमाडौँ महानगरपालिका 10 र सुधीरलाई काठमाडौँ टोखा नगरपालिका 9, लक्ष्मीलाई काठमाडौँ महानगरपालिका 12 पक्राउ गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ। हेलम्बो खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले मधेश प्रदेश मधेश केन्द्रित दलका नेताहरूसँग आफू संघीयता विरोधी नभएको स्पष्ट पार्नुभएको छ। सुनसरी घटना लगायतका विषयमा आज प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयता विरोधीको रूपमा नलिन आग्रह गर्नुभएको हो। मधेशका नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षित लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको कुरा उठाएपछि प्रधानमन्त्री शाहले सो कुरा संघीयता र प्रदेशको विषयमा बोलेका थिए र

रबिन महतो, राज किशोर महतो, गणेश धिताल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य, गजालाल समीम, मिकारणी लगायतका सांसद उपस्थित रहेको थियो। प्रधानमन्त्री शाहले यसअघि अझै पनि मधेस दलका नेताहरूसँग पनि छलफल गरिएका छन्। सुनसरी लगायतका जिल्लामा केही दिनदेखि भइरहेको तनावका बीचमा धार्मिक संगठनका अगुवाहरूले नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपील गरिएको छ। आज सिंहदरबारमा रासोपा सभापति रवि लामी छानेसँगमा भेटवार्तापछि विश्व हिन्दू महासंघ त्यसै गरी अल सालम सोसाइटी र जमीअत उलाम ए नेपालका प्रतिनिधिहरूले संयुक्त रूपमा अपील गरिएको छ। विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेको बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपील गरिएको हो। विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, जमीअत उलाम ए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघका सचिवालय सदस्य राजुराम फुयाल र अल सालम सोसाइटीका अध्यक्ष नजरुल हसम फलाहीले संयुक्त विज्ञप्ति जारी गरिएको छ। उनीहरूले सबैको धर्मको भाव, मानव कल्याण, सहिष्णुता, अभिवृद्धि र सामाजिक एकता र भाइचारा सुदृढ गर्नु रहेको पनि विज्ञप्तिमा जनाएको छ। गृह मन्त्रालयले हिंसा फैलिन नदिन मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कड़ा पारिएको छ। विशेष गरी संवेदनशील क्षेत्रमा ड्रोन मार्फत गुवाहरूलाई तीव्र पारिएको गृह मन्त्रालयले जनाएको छ। सुरक्षा निकायले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खलाल पुर्याउने, अफवाह फैलाउने र कानून विपरीत गतिविधिमा संलग्न जो कोहीमाथि प्रमाणको आधारमा कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने जनाएको छ। प्रशासनले नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै कुनै पनि भ्रामक सूचना वा उत्साहबाट नलाग्न अपील गरिएको छ। सुनसरीबाट शुरू भएको तनाव मधेसका जिल्लाहरूमा पनि देखिन थालेको छ। साउन 10 यता सुनसरीमा दुई र सिराहामा एकजनाको गोली लागि ज्यान गइसकेका छन्। मुलुकको व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रू 1,79,28,18,000 बराबरको छुर्पी निर्यात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ़दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष यता करिब 27% वृद्धि भएको छ। मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 रू 1,41,71,04,000 बराबरको छुर्पी निर्यात भएको थियो। उक्त कार्यका लागि सूचना अधिकारी मंगल राईका बितेका 5 वर्षदेखि छुर्पीको निर्यात निरन्तर बढ़िरहेको छ। छुर्पी कुकुर र बिरालोका लागि आहारको रूपमा प्रयोग हुने गरेको छ। विशेष गरी इलाम, पाँचथर र ताप्लेझुङमा छुर्पी उत्पादन हुने गरिएको छ। मधेस सरकारले आफ्ना बालबालिकाहरूलाई अति आवश्यक काम बाहेक घर बाहिर नपठाउन सार्वजनिक अपील गरिएको छ। हाल मधेसका केही स्थानमा देखिएका साम्प्रदायिक तनाव तथा हिंसाका घटनामा सड़क प्रदर्शन, जुलुस, भीड़भाड़मा बालबालिका र युवाहरूको संलग्नता बढ़ेको देखेर मधेस सरकारले चिन्ता व्यक्त गरिएको छ। मधेस सरकारको गृह संचार तथा कानूनी मन्त्री फकीरा महतोले अपील जारी गर्दै अभिभावकको एउट निर्णयले सन्तानको भविष्य सुरक्षित हुन सकिने समेत बताएका छन्। हेलम्बो खबरमा अब विदेशको खबर। पाकिस्तानको ब्रड पीकमा हिम पहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीका क्रममा 4 शव फेला परेको छ। खोजीको क्रममा 4 शव फेला परेको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष मेजर जनरल इरफान असरदले बताएको छ। र फेला परेका शवहरूमध्ये ओमानकी आरोही नरिदा अहमद अब्दुल्लाह र अल हर्थी र नेपाली आरोही पूर्वबहादुर गुरूङको पहिचान खुलेको छ। बाँकी 2 शव पहिचान हुन बाँकी रहेको छ भने शव फेला परेको पुष्टि भए पनि घटनामा कति आरोहीको मृत्यु भएको हो भन्ने बारेमा थप विवरण आउन बाँकी छ र खोजी कार्य पनि उद्धार अभियान भने जारी नै रहेको छ।
हेलम्बो खबरमा अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकायले विश्वकप लगायतका आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने कार्यलाई बहिष्कार गर्ने चेतावनी दिए।

भएको छ। युरोपियन फुटबल महासंघका 55 राष्ट्रहरूले आकस्मिक बैठकमा निर्णय यस्तो गरिएको छ। विश्व फुटबलको सर्वोच्च निकायले केही दिन अघि विश्वकप लगायतका प्रतियोगिताको व्यवस्थापन गर्न छुट्टै व्यावसायिक संस्था स्थापन गरी त्यसमा निजी लगानीकर्तालाई हिस्सेदारी दिने प्रस्ताव सार्वजनिक गरिएको थियो। उत्तर तथा मध्य अमेरिकाको फुटबल सञ्चालन गर्ने महासंघका 41 सदस्य राष्ट्रहरूले पनि उक्त प्रस्तावमा अस्वीकार गरिसकेको छ। युरोपियली फुटबल महासंघले जारी गरेको वक्तव्यमा विश्वकपमा कुनै पनि लगानीको वस्तु नभई विश्व फुटबलको सबैभन्दा ठूलो सम्पत्ति भएको पनि उल्लेख गरिएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्रीसँग मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूको छलफल शुरू। राष्ट्रपा सभापतिसँग धार्मिक युवाहरूको संयुक्त भेटवार्ता। सद्भाव खल्ब ल्याउने कार्यमा संलग्न नहुन अपील। मधेस र कोशी प्रदेशबाट ड्रोनबाट सुरक्षा निगरानी बढ़ाउँदै छुर्पी निर्यात 27% बढ़्यो। एक वर्षमै 1.79 अर्ब करोड़को कारोबार। बाल बालिकाहरूलाई अति आवश्यक बाहेक बाहिर जान नदिन मधेस सरकारको अपील। पाकिस्तानको ब्रड पीकमा हिम पहिरोपछि बेपत्ता भएका आरोहीहरूको खोजीको क्रममा 4 शव फेला। र विश्वकपमा निजी लगानीकर्ता भित्र्याउने योजनामा विवाद। युरोपको बहिष्कार गर्ने चेतावनी। साँझ दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचारका साथमा साँझ 6 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयसिंह तामाङ विदा हुन्छु। हवस् त, नमस्कार।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर 4-5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
4: हेलम्बु एफएम 89.6 मेगाहर्जमा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ लोक तथा दोहोरी गीतहरू।
5: आफ्नै परिवेशका भाकाहरू संग्रहित गर्ने क्रममा तिर्सना म्युजिक प्रस्तुत गर्दछ

0: wait just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 98493406667 र 98178779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-051 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: लम्बु एफएम 89.6 मेगाहर्ट्ज।

हेलो, नमस्ते नमस्ते नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा सांगीतिक अभिवादन कार्यक्रम प्रतिभाको डबली लिएर यति बेला तपाईँहरूको माझमा उपस्थित भइसकेकी छु म। कार्यक्रम प्रस्तुता अन्जु अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र यति बेला हुनुहुन्छ आइसिंह तामाङ हुनुहुन्छ, अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। आज पनि हामी आइसकेका छौ शुक्रबारको बसाईमा यहाँहरूको माझमा। विशेष चाहिँ आज साउनको 15 परेको छ, विशेष है सो खिर खाने दिन होइन, असार 15 दही चिउरा, साउन 15 खीर भन्छन् होइन। सो सम्पूर्ण सबैजनालाई चाहिँ शुभकामना होइन, आफ्नो रीतिथिति आफ्नो परम्परालाई माया गर्नुपर्छ, जगेर्णा गर्नुपर्छ है, सो पनि भनेर भन्छु। त्यसै गरेर आज पनि हामी आइसकेका छौँ अपराह्नको यो समयमा। तपाईँहरूले हामीलाई सुन्दै हुनुहुन्छ, विभिन्न ठाउँदेखि सुन्दै हुनुहुन्छ होला होइन, यसै गरी माया गरेर सुनेर साथ दिनुहोला साथीहरू पनि भनेर भन्न चाहन्छु। त्यसै गरेर तपाईँले www.helambayafm.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी हाम्रो पात्र एप्स होइन सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ साथीहरू भनेर भन्न चाहन्छु होइन। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत पनि होइन जोडिएर तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ, माया गरेर साथ दिन सक्नुहुनेछ होइन। अनि त्यसै गरी कहाँ कहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ, कार्यक्रमलाई हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा पनि तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ, प्रतिक्रियाहरू दिन सक्नुहुनेछ साथीहरू भन्छु। अनि विशेष कार्यक्रम प्रतिभाको डबली, प्रतिभा राख्ने डबली भएको कारणले आफूभित्र भएका विविध प्रतिभाहरूलाई तपाईँले लेखेर पनि छोड्न सक्नुहुनेछ, गीत होइन, गजलहरू, मुक्तकहरू, चुटकिलाहरू होइन, कविताहरू लेखेर छोड्नु होला कमेन्ट बक्समा पनि भन्छु। त्यसै गरेर यो बसाईमा चाहिँ विशेषतः तपाईँले चाहिँ फोन गरेर आउनुपर्ने हुन्छ है साथीहरू, फोन गर्नुपर्ने हुन्छ, अनि फोन गरेर चाहिँ तपाईँले प्रतिभा राख्नुपर्ने हुन्छ। जस्तै कार्यक्रममा फोन गरेर गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ तपाईँले राख्न सक्नुहुनेछ, राख्न पाउनुहुनेछ है। त्यसको लागि चाहिँ आज पनि फोन डायल गरेर आउनुहोला 97 48 26 69 यहाँहरूको लागि चाहिँ हामीले नम्बर खुला गरेका छौँ है। कतिपय साथीहरूले चाहिँ 6 अनि 20 हान्नुहुन्छ होला, त्यो होइन है, 26 हान्नु होला होइन, त्यसले गर्दा पनि कल नलाग्ने, अनेत्र जाने यावत हुन सक्छ होइन। 26 नहान्नु होला, 26 हान्नु होला है, त 2 र 6 हान्नु होला है, 97 48 26 69। सो त्यति हानेर चाहिँ हान्नुभयो भने पक्कै पनि तपाईँहरूको फोन कल लाग्नेछ होइन, फोन उठ्नेछ पनि भन्छु। सो नम्बर हुँदै तपाईँहरू फोन डायल गर्दै कार्यक्रमको व्यवसायमा आउँदै गर्नुहोला। यति बेला हामी एकदमै मिठो गीत राख्छौँ, मिठो गीतद्वारा कार्यक्रमको ढोका उगार्छौँ, तपाईँ पनि कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, कार्यक्रममा राख्यौँ हामीले एकदमै मिठो असारको 15 दही चिउरा खाने, साउनको 15 खिर, होइन सो हामीले राख्यौँ एकदमै मिठो गीत, होइन गीतपछि फेरि पनि उपस्थित भइसकेका छौँ। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ लम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ प्रतिभाको डबली। अब भने हामी कार्यक्रमको व्यवसायमा तपाईँहरूकै फोन कल लिन्छौँ अनि तपाईँहरूसँग मिठा मिठा कुराकानीहरू गर्छौँ, साथमा चाहिँ तपाईँहरूले नै राख्नुहुने विविध प्रतिभाहरू नै सुन्नेछौँ है। त त्यसका लागि 97 48 26 65 79 यहाँका लागि हामीले नम्बर खुला गरेका छौँ। सो नम्बर हुँदै फटाफट फोन डायल गर्दै आउनु होला है साथीहरू भनेर भन्छु, एकदमै नम्बर खुला छ है। त यसो भन्दै गर्दा आजको लागि पहिलो साथी फोन लाइनमा जोडिनु भएको छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते, नमस्कार। हजुर नमस्ते, लास्ट फ्याबुला हजुर यस्तै रहेछ, मोहनी लाउने छुटेपछि धेरै नै याद आउने है। होइन तपाईँ अचम्मित नपर्नु होला, कहिले कसो यस्तै हुन्छ प्राविधिक सेक्टरतिर, होइन त्यसले गर्दा अचम्म मान्नु पर्दैन। हो त एकदमै। अनि विजयजी के छ हाल खबर, सन्चै हुनुहुन्छ कि नै? अनि आज चाहिँ अब साउनको 15 दही चिउरा एकदमै खिर खानुभयो कि खानु भएन?

0: Ora? अनि मौसम के छ यता सुनकोशी गाउँपालिका पाङ्ले टारतिर? हजुर, सिमसिमे पानीमा जानले बैमान गर्छ कि जिन्दगानीमा भनेको जस्तै छ है। हजुर, अब बर्खाको टाइम त भइनैहाल्छ, एकदमै सचेत भएर बस्नु होला भन्छु। अनि कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ, पहिलो कलर पनि हुनुहुन्छ, अनि आज प्रतिभा के सुनाउनुहुन्छ? हजुर भन्नुहोस् त। हजुर हजुर हजुर
1: भन्नुहोस् त। हाम्रो मिना तामाङको र हाम्रो माया घिसिङको
0: जन्मदिनको लाखौँ लाख शुभकामना भन्नुभयो।
1: हजुर, हाम्रो कृष्णको बहिनीको छोरीको मायाको
0: हस् ल, ठिक छ, उहाँले सुनिसक्नु भयो होला। अनि प्रतिभातिरै लागौँ, आज प्रतिभा के सुनाउनुहुन्छ तपाईँले? हामी गन्ती गर्छौँ, गन्ती पछि है त।
2: 1, 2, 3, go!
1: नमस्कार, म निखिल सापकोटाबाट भएको कार्यक्रम सुन्न हुँदै राम्रो एफएमएस कार्यक्रममा फोन गर्नुभयो। शान्तबाट आइचाहि 36, 65, 79 फोन गर्न चाहन्छु भने जति राम्रो भनेर सहयोग गर्न भनेर चाहन्छु। फेसबुक एकपल्ट नि फेसबुकमा गएर सहयोग गर्ने भनेर चाहन्छु। राम्रो छ भनेर भनेर राम्रो आएको छ भनेर यता हुँदा कार्यक्रम सुन्नुहुन्छ। काठमाडौँको धारुमा कम्पुर सिन्दुरी राम्रो छ, तर बेलुका सुन्नुपर्छ छ अनि कार्यक्रम कपाल विभिन्न जिल्लामा सुन्नुहुन्छ। अनि फोन गर्न भन्न चाहन्छु, सन्तिस 36, 65, 79 फोन गर्न भन्न चाहन्छु भने म साथ दिने अनि प्रधान गुरुङ हाम्रो आइसिन तामाङलाई मैले साथ दिनुभएको छ भक्तको सहयोगमा कार्यक्रम सुन्ने गर्नु। अहिले अरू सङ्घको 15 दिनको आज खेसारी दिन भन्न चाहन्छु। तपाईँ साङको असारको 15 गति जयदिन भए साङको 15 गति खेसारी
0: हजुर, यो कार्यक्रममा फोन गरेर एकदमै मिठो प्रतिभा राख्नुभयो, एङ्करिङ गरेर सुनाउनु भयो। यहाँलाई प्रतिभाको लागि विजयजी सो धेरै धेरै धन्यवाद है त। हजुर, यति बेला हुनुहुन्थ्यो साथी होइन विजय सापकोटा हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो र प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद। यसै गरी यति बेला अर्को मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिइहाल्छु। नमस्कार हजुर।
3: हेलो दिदी, हजुर दर्शन नमस्ते। नमस्कार
0: दर्शन हजुर, नमस्ते, कसको आवाज, कहाँदेखि? अनि सन्चै हुनुहुन्छ मुना?
3: हजुर दिदी, एकदम ठिकै छु भन्नुपर्छ। दिदी हजुरलाई कस्तो हुनुहुन्छ?
0: हजुर मलाई पनि एकदमै ठिकै छ भन्नुपर्छ हजुर। अनि के गर्दै हुनुहुन्थ्यो?
3: हजुर यति बेला चाहिँ प्रोग्राम सुनेर बसेको भन्नुपर्छ है त दिदी।
0: अनि आज साउनको 15 खिर खानुभयो कि खानु भएन हजुरले? मेरो चाहिँ बाँकी छ है, अब हजुरहरू एक्लै एक्लै खाइदिनु हुने, हामीलाई नसम्झिनु हुने होइन?
3: होइन दिदी, हजुरलाई पनि राख्दैछु, आउनु न।
0: ए हो र, अनि चिसो भइसक्यो होला फेरि,
3: म फेरि तताएर दिइहाल्छु नि, त्यसको त पिरै नगर्नु न दिदी, चिसो त
0: हस् ल, मैले पिर मानिनँ है त, मेरो पिर हजुरलाई बिसाइदिए है त।
3: हुन्छ
0: ओके। अनि अरू नानाहरू के छ त हजुर?
3: अरू त सबै ठिकै छ दिदी, खासै नयाँ केही भएको छैन।
0: अनि आज सुमधुर आवाजमा के सुनाउनुहुन्छ त हामीलाई?
3: म गीत गाउनु प्रयास गर्छु दिदी।
0: हस् हामी गन्ती गर्छौँ, गन्ती पछि है त।

0: यति नै भन्नुभएको छ ठिकै छ।
1: हजुर, एकदमै मिठो यो लघुभाका सुमधुर आवाजमा सुनाउनु भयो है, कस्तो आनन्द आयो मुनाजी। कस्तो होइन, कस्तो मिठो होइन, कस्तो हजुरको आवाजलाई यो गीत कस्तो सुहाएको क्या। हो नि त नि, एकदमै मिठो प्रतिभा प्रस्फुटन गर्नुभयो होइन, यसो सुमधुर स्वर कि धनी भन्छु म चाहिँ तपाईँलाई, मिठो आवाज कि धनी, मिठो प्रतिभा प्रस्फुटन गर्नुभयो, हजुरलाई धेरै धेरै धन्यवाद है। त राम्रो छ, राम्रो गर्दै जानु होला है त। ओके, आउने दिनहरूमा पनि साथी सम्झिँदै गर्नु होला। आजको लागि भने हामी छोड्छौँ, ओके बाबाई। हजुर, यति बेला साथी हुनुहुन्थ्यो मुना होइन, सो याङ्लाकोटबाट एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद भन्छु उहाँलाई। सो मौसम चाहिँ एकदमै पानी परिरहेको छ है, एकदमै यतातिर चाहिँ ठुलो आवाजले पानी परिरहेको छ, ठुलो पानी परिरहेको छ है। तपाईँहरूको ठाउँ एरियातिर कस्तो छ, एकदमै सतर्क भएर बस्नु होला है साथीहरू, किनकि बर्खाको समय छ, दिनभरि घाम लाग्छ अनि पानी पर्छ होइन, भन्न सकिन्न के हुन्छ के हुन्छ, त्यसले गर्दाखेरि अलिकति सतर्क चनाको भएर बस्नु होला पनि भन्छु, अनि 24 घण्टा सामाजिक सञ्जालहरूमा जोडिराख्नु होला पनि भन्छु, त्यसै गरी रेडियो टेलिभिजनहरू हेर्नु होला सुन्नु होला पनि भन्छु सम्पूर्ण साथीहरूलाई होइन। तपाईँहरूकै फोन कलहरू नै लिइरहेका छौँ, सुमधुर आवाजमा यहाँले नै राख्नुभएका विविध प्रतिभाहरू नै यति बेला हामीले सुनिरहेका छौँ। सुन्दै हुनुहुन्छ लम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबलीलाई, तपाईँले यति बेला सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि तपाईँले समेटिएर जोडिएर हामीलाई माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। यसो भन्दै गर्दा यति बेला फोन लाइनमा साथी हुनुहुन्छ। नमस्ते, नमस्कार हजुर। गुड आफ्टरनुन हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यति मिठो आवाजमा? सुनखानीबाट है?
2: हजुर हजुर।
1: अनि के छ खबर दिपिकाजी, तपाईँ सन्चै हुनुहुन्छ?
2: मेरो खबर एकदमै ठिकठाकै छ भन्नुपर्छ, म एकदम आराम कुशलै छु भन्नुपर्छ, अनि हाम्रो दिदीहरूलाई कस्तो हुनुहुन्छ सुनाउनु।
1: हजुर, मलाई पनि एकदमै ठिकै छु, सन्चै छु, आरामै छु, तपाईँहरूको मायाले भन्नुपर्छ। अनि सुनाउनुहोस् के गर्दै हुनुहुन्थ्यो, आजको दिन कसरी बिताउँदै हुनुहुन्थ्यो?
2: आजको दिन चाहिँ भन्नुपर्दा यस्तै घर घर आइसी काम गर्दै घरतिर बसेरै बिताइयो भन्नुपर्छ है दिदी। हजुर,
1: अनि तपाईँको ठाउँतिर अहिले पानी परिरहेको छ कि नै?
2: अघिसम्म चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ अलिअलि रोकेको छ भन्नुपर्छ दि, अनि त्यतातिर पानी परिरहेको छ कि नै?
1: अनि अब हजुरले उताको पानी यता पठाइदिनु भयो, यहाँ त एकदमै दर्केर पानी परिरहेको छ, फेरि चर्केर घाम लाग्छ, दर्केर पानी पर्छ, यस्तै भइरहेको छ त अनि दिपिकाजी।
2: त्यही त, आज भोलि मौसम अलिक खराब खराबै भइरहेको छ, कहिले घाम लाग्छ कहिले पानी पर्छ, यस्तै छ भन्नुपर्छ है।
1: त्यही त है, बर्खाको समय भएर होला नि त।
2: हजुर हजुर,
1: हेर्नु न कत्रो ठुलो पानी परिरहेको छ यहाँ त, हजुरले उताको पानी यता पठाइदिनु भयो क्या रे?
2: होइन होइन दिदीहरू, मैले पठाइदिएको पानी चाहिँ आफै आएको भन्नुपर्छ
1: है।
2: हजुर हजुर।
1: ओके दिपिका, धेरै दिनपछि कार्यक्रममा सम्झिनु भयो, खुसी लाग्यो। अनि आज साथीहरूलाई प्रतिभा के सुनाउनुहुन्छ?
2: म छोटो गीत गाउने प्रयास गर्छु नि दिदी।
1: हस्, हामी गन्ती गर्छौ, गन्ती पछि है त हजुर।
2: हजुर।

0: Spanje war.
1: हजुर, पानी परेर तिमी बिना जिन्दगी हुन्छ अरे रोइन त?
0: हजुर हजुर, पक्कै पनि भन्नुपर्छ है दिदी हजुर।
1: एकदमै मिठो प्रतिभा राख्नुभयो, मिठो गीत गाएर सुनाउनु भयो, सुमधुर आवाजको लागि होइन, मिठो प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है दिदीका।
0: हस् दिदी, थ्याङ्क यू। तर धेरै पछि गाएर होला, कस्तो अलि गाउनै नआएको जस्तो भइरहेको थियो क्या मलाई।
1: होइन, कहिले कसो अब त्यस्तै हुन्छ, सबैभन्दा ठुलो कुरा प्रयास गर्नु नै राम्रो कुरा हो होइन।
0: हजुर हजुर, एकदमै हो भन्नुपर्छ,
1: एकदम राम्रो प्रयास छ होइन। हजुरले राम्रो गाउनुहुन्छ मलाई थाहा छ, आउने दिनहरूमा पनि यस्तै मिठा मिठा प्रतिभाहरू लिएर आउँदै गर्नु होला साथी। आजको लागि भने हामी हजुर यति बेला हुनुहुन्थ्यो साथी दीपिका हुनुहुन्थ्यो सुनखानीबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा प्रस्फुटन गरेर छुटिसक्नु भएको छ, धन्यवाद भन्छु। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि। कार्यक्रममा हामीले नम्बर खुल्ला गरिसकेका छौं, नयाँ साथीहरू पनि आउनुहोला, पुराना साथीहरू पनि आउनुहोला, सबै साथीहरू आउनुहोला होइन। मौसम अब यस्तै यस्तै पानी परेको छ होइन, मौसम जस्तो सुकै भए पनि तपाईँहरू हामीहरू चाहिँ एकदमै रमाइलो गर्नुपर्छ भन्नुपर्छ भन्छु होइन। फोन डायल गर्दै आउनुहोला 011-26-282, यहाँहरूको लागि एकदमै कण्ठ भएको नम्बर होइन, एकदमै मुखमा होइन सुहाउने नम्बर 97-48-26-62-79 होइन, 26 नान्नुहोला है त, 97-48-26-62-79 यहाँहरूको लागि हामीले नम्बर खुला गरेका छौं। त्यसै गरेर केही कमेन्टहरू पनि यति बेला मैले लिइहाल्छु, लेख्नु भएको छ टेकबहादुर पुमा हुनुहुन्छ संसारीका अञ्जुजी, नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, शुभ सन्ध्या, सुन्दैछु उदयपुर बेलटार राई टोल चोकबाट भन्नुभएको छ फेसबुक लाइभमा, रेडियो हेलम्बा एफएम 98 होइन लेख्नु भएको छ, 89.6 मेगाहर्ज भन्नुभएको छ। साथीहरू सम्झिनु पर्ने हजुरहरूलाई प्रविधिमा एक घण्टा साथ दिनुहुने प्राविधिक मित्र ज्यूलाई पनि बज्ने गीतमा सम्झन चाहन्छु। धरान विष्णु पादुकामा रहनुहुने दाजु रोशन फुलाहाङ राई, ताप्लेजुङ निवासी कमला भोनेम लिम्बु, खोटाङ बारापोखरी गाउँपालिका 5 निवासी बहिनी भूमिका राई, उदयपुर बेलटा निवासी 6 सञ्चालिका आरजे तारा गदाल रसाइली, मीना चामलिङ राई, धनकुटा निवासी बहिनी जेनु बान्तव राई, सञ्चालिका आरजे निर्मला कुवर ज्यूलाई पनि बौद्ध गीतमा सम्झन चाहन्छु। आज साउन 15 हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद यहाँलाई कमेन्टको लागि होइन। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहाले, सुरज राई तुम्चा हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो नमस्ते भन्नुभएको छ। नमस्ते हजुर, म सुरज राई तुम्चा भोजपुर घर भई हाल मलेसियाबाट भन्नुभएको छ। सम्झना सन्देश राख्नु पर्दा सर तीर्थ राई, योगेन इमेहाङ लिम्बु, रोमन मोक्तान तामाङ, अनु शेर्पा, अस्मिता अस्मित सोताङ, त्यसै गरी सानुमाया शेर्पा लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद उहाँलाई कमेन्टको लागि। त्यसै गरी यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छ। नमस्कार
2: अञ्जुदी, नमस्कार, शुभ सन्ध्या।
1: हजुर नमस्कार, शुभ सन्ध्या। हजुर शुभ सन्ध्या, बोल्दै हुनुहुन्छ टेकबहादुर पुमा राई यता उदयपुरबाट।
2: हजुर उदयपुरबाट अञ्जुदी,
1: भर्खरै मात्र तपाईँको कमेन्ट पढेका थियौँ हामीले, अनि सन्चै हुनुहुन्छ?
2: हजुर अहिलेसम्म त आराम कुशलै सन्चै छु, अनि हजुरहरू पनि सबैजना आराम कुशलै सन्चै हुनुहुन्छ अञ्जुदी?
1: हजुर एकदमै हामीलाई ठिकै छ, आरामै छौ भन्नुपर्छ हजुर। अनि सुनाउनुहोस्, असारको 15 आज खिर, साउनको 15 आज खिर खानु भयो कि नै?
2: आज त मैले खिर त खाइन अञ्जुदी, पहिले पहिले खोटाङमा बस्दाखेरि त खाइन्थ्यो, अनि अचेल त यहाँ उदयपुरमा बसाइ आएपछि त अब वस्तुहरू पनि पाल्नु छोडियो, अनि त्यहाँदेखि त खानु पो छोडियो अञ्जुदी।
1: ए भनेपछि अब बसाइ सरे सँगसँगै सबै कुरा सर्यो, बिर्सियौँ अथवा होइन छुट्टिया ती कुरा भन्नुभएको जस्तै भयो होइन?
2: हजुर हो नि अञ्जुदी, अनि लु अञ्जुदी म पनि अब गीतै गाउनु पर्यो है त आज पनि।
1: हस् हामी गन्ती गर्छौ गन्ती पछि है त।
2: हुन्छ अञ्जुदी।
1: शुरू गर्नुहोस्।
2: तल पर्यो विशाल बजार माथि दोक्से टार, तल पर्यो विशाल बजार माथि दोक्से टार, भेट भयो नौली बहिनी ज्वरो घरबार, भेट भयो नौली बहिनी ज्वरो घरबार, आही गाईघाट बजार मन परेको माया भेटे जुड्यो नजर, मन परेको माया भेटे जुड्यो नजर, नाङ्लो बुन्नु डालो बुन्नु चोया केटी केटी, नाङ्लो बुन्नु डालो बुन्नु चोया केटी केटी, माया लाउन रहर छैन केलाई गर्छौ दितो, माया लाउन रहर छैन केलाई गर्छौ दितो, आई गाईघाट बजार मन परेको माया भेटे जुड्यो नजर, मन परेको माया भेटे जुड्यो नजर, तल

0: ढोकेला जोबान आहि गाइघट बजार मन परेको माया भेटे जुड्यो नजर मन परेको माया भेटे जुड्यो नजर अन्जुजी मेरो गाना त यति नै पो।
1: हजुर मन परेको माया भेटे जुड्यो नजर होइन त
0: हजुर अन्जुजी यो गीतै हो नि त
1: हजुर एकदमै मिठो यो पूर्वेली भाका पूर्वेली गीत गाएर सुनाउनु भयो सुमधुर आवाजमा एकदमै मीठ आवाज छ तपाईँको प्रतिभाको लागि टेक बहादुरजी हजुरलाई धेरै धेरै धन्यवाद है त
0: हजुरलाई सेम टु यु अनि आज साउन 15 हार्दिक मंगलमय शुभकामना दिँदै अनि हजुरहरूको यो रेडियो हेलेम्बु एफएम 89.6 MHz यसै गरी नै चाहिने वर्षौं वर्षौं चलिरहोस् भन्दै म टेक बहादुर पुमाराई अहिलेलाई छुट्टिन्छु ओके बाई बाई
1: ओके बाई। यति बेला हुनुहुन्थ्यो साथी टेकबहादुर पुमा राई हुनुहुन्थ्यो यता उदयपुरबाट उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ यसै गरेर तपाईँहरू पनि जोडिँदै गर्नुहोला तर यति बेला भने चाहिँ एकदमै मिठो गीत पस्किने बेला आएको छ राख्छौ तपाईँहरूको बीचमा माझमा एकदमै यो मिठो गीत गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ पनि कार्यक्रम सुन्दै गर्नुहोला।

0: हामीले यहाँहरूको माझमा राख्यौं एकदमै मिठो गीत गीतपछि फेरि पनि उपस्थित भइसकेका छौं। सुन्दै हुनुहुन्छ तपाईँ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ। यति बेला तपाईँहरूको माझमा छु म कार्यक्रम प्रस्तुता अन्जु अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र हुनुहुन्छ आइसिंह तामाङ हुनुहुन्छ अनि साथमा तपाईँ मित्रहरू नै हुनुहुन्छ। यति बेला हामीले तपाईँहरूको फोन कलहरू नै लिइरहेका छौं अनि तपाईँहरूसँग मिठा मिठा रमाइला रमाइला कुराकानीहरू चाहिँ गरिरहेका छौं। यसो भन्दै गर्दा यति बेला फोन लाइनमा साथी हुनुहुन्छ कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते। नमस्कार हजुर।
1: हेलो दिदी। नमस्ते। नमस्कार। गुड आफ्टरनून।
0: हजुर नमस्ते। नमस्कार। गुड आफ्टरनून। हजुर को बोल्दै हुनुहुन्छ कहाँदेखि? हजुर काभ्रेदेखि माया जी बोल्दै हुनुहुन्छ। अनि सन्चै हुनुहुन्छ माया? हजुर मलाई पनि एकदम ठिकै छ हजुर। आरामै छु, सन्चै छु, कुशलै छु भन्नुपर्छ माया। अनि खाजा खानुभयो हजुरले?
1: हजुर दिदी मेरो खाजा भर्खरै भएको भन्नुपर्छ। अनि दिदी हजुरले खानुभयो?
0: हजुर मेरो पनि भयो। अनि के गर्दै हुनुहुन्थ्यो सुनाउनुहोस्, मौसम के छ सुनाउनुहोस्।
1: मौसम त हेर्दा चाहिँ अहिले चाहिँ खुलेको छ भनौँ है दिदी। तिन दिन भयो यहाँ चाहिँ पानी चाहिँ पर्यो होइन? भन अनि चौतातिर कस्तो छ?
0: हजुर अहिले चाहिँ रोकिएको छ पानी होइन, सो केही छिन पानी पर्यो थियो, 15 मिनट जति चाहिँ एकदमै ठुलो दर्के पानी भन्छन् होइन, त्यस्तै पानी पर्यो अनि अहिले चाहिँ रोकिएको छ है त।
1: हजुर हजुर रेडियोमा पनि कस्तो के अरे पानीले है के अरे कस्तो फर्किएको सुने
0: हो र एकदमै ठुलो पानी परेको थियो अनि त्यसले गर्दा मलाई पनि बोल्न अलिकति डिस्टर्बिङ जस्तै भइरहेको थियो। एकदमै ठुलो पानी परेको थियो, अहिले चाहिँ रोकिसक्यो है त हजुर। हस् अनि प्रतिभा के सुनाउनुहोस् त माया? हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त हजुर। सुरु गर्नुहोस्।

Thank you.

Come on, come on.

0: त्यही नै भन्नुहोस् है दिदी।
1: हजुर है, सो एकदमै मिठो यो चलेको तामाङ सेलो गीत गाएर होइन सुमधुर आवाजमा गाएर सुनाउनु भयो माया, एकदमै मिठो आवाजमा आनन्द आयो हजुरको प्रतिभा सुनेर। प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त हजुर।
0: हस् हुन्छ, के अरे आज चाहिँ होइन दिदी मेरो बर्थडे परेको छ, आज चाहिँ बर्थडे पार्टी राख्ने त होइन गरेको छ, अनि तपाईँ लगायत अनि राघव दादाको लागि अनि आइसिन दाईको लागि इन्भाइट छ है।
1: ए हस् हुन्छ, त्यही त मायाजीको अघि विजयजीले पनि चाहिँ बर्थडे विस गर्दै हुनुहुन्थ्यो अनि फेरि हामी चाहिँ बिर्सिहालेछौँ। म लगायत होइन, म व्यक्तिगत स्वयं म लगायत हेलम्ब एफएम होल युनिट होइन, त्यसै गरी राघव दाईलाई लगायत, आइसिङ दाई, प्राविधिक मित्र आइसिङ दाई लगायत, हामी सम्पूर्ण सबैको तर्फबाट चाहिँ हजुरलाई जन्मदिनको अनगिन्ती शुभकामना। सधैँ व्यस्त रहनुहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् होइन, चाहेका कुराहरू सबै पूरा हुन्, खुसी रहनुहोला। तपाईँलाई त जन्मदिनको यही शुभकामना है त। अभी भइहाल्छ नि, हस् होइन हामीले तपाईँलाई बर्थडे पनि विस गरिसकेका छौँ होइन, यसो रिङटोन बजाएर ब्याकग्राउन्डमा हामी आउन सकेछौँ भने ठिकै छ, आउन सकेनछौँ भने पनि माइन्ड नगर्नु होला, कुनै दिन हामी भेटघाट गर्नुपर्छ, भेट्ने एउटा मिलाउनु होला है त, भेटघाट गर्ने होइन कि यतै आउनु होला होइन, हजुरलाई एकदमै इन्भाइट छ है त हामी सबैजनाको तर्फबाट।
0: थ्याङ्क यू दिदी, हुन्छ
1: हस् आजको लागि भने हामी छोड्छौँ, ओके बाबाई। हजुर यति बेला हुनुहुन्थ्यो माया घिसिङ हुनुहुन्थ्यो, उहाँले कार्यक्रममा फोन गर्नुभयो र प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद उहाँलाई फेरि पनि। यसै गरेर तपाईँहरू पनि आउँदै गर्नुहोला यो व्यवसायमा, नम्बर एकदमै खुला छ, लगभग हामी पनि होइन अन्तिम जस्तैमा छौँ भन्दा पनि हामीसँग बाँकी छ केही समय होइन, आउन सक्नु नै छ, 10 मिनट जति नै बाँकी छ। एक दुईजना साथीहरूको फोन कल हामी लिन्छौँ, 97 48 26 65 79 यहाँका लागि हामीले नम्बर खुला गरेका छौँ, आउँदै गर्नुहोला नयाँ साथीहरू पुराना साथीहरू होइन। त्यसै गरेर यति बेला मैले कमेन्ट फेरि पनि मैले कमेन्टतिर लागिहाले, भिरे लामा हुनुहुन्छ लेख्नु भएको छ, हेलो दिदी हजुरको खाजा भयो दिदी भन्नुभएको छ, मेरो खाजा भइसक्यो हजुरको भयो कि नै, ह्याप्पी साउने 15 भन्नुभएको छ, तपाईँलाई पनि ह्याप्पी साउने 15 है त दिदी। मेरो घर काभ्रे सिन्थली 2 भन्नुभएको छ है, सिन्थली 2 को साथी भन्नुभएको छ, धन्यवाद एकदमै मिठो कमेन्टको लागि भिरेजी हजुरलाई। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहालेँ, रिना श्रेष्ठ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, नमस्कार सुन्दै छु म पनि भक्तपुरबाट भन्नुभएको छ, नमस्ते हजुर, यसै गरी माया गरेर सुनेर साथ दिनुहोला भन्छु होइन रिनाजी। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिहाले लेख्नु भएको छ, छुच्ची डन हुनुहुन्छ उहाँले लेख्नु भएको छ, हेलो दिदी नमस्कार भन्नुभएको छ, नमस्ते हजुर, के छ खबर, सन्चै हुनुहुन्छ दिदी भन्नुभएको छ, मलाई ठिकै छ, हजुरलाई के छ लेख्नु भएको छ, म चाहिँ सुनखानीबाट दीपिका हो है, म मिस यु अल फ्रेन्ड भन्दै छुट्टिन्छु दिदी, बाई बाई भन्नुभएको छ, सो धन्यवाद होइन हजुरको त प्रतिभा पनि सुन्यो, फेरि कमेन्ट पनि पढ्न पाइयो होइन, खुसी लाग्यो। त्यसै गरी शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन भन्नुभएको छ, सांगीतिक अभिवादन हजुर, म पास्टर हिल्याङ साथ घर भई हाल फिदिम 4W शुक्रराज रसाइली निर्दोष हो भन्नुभएको छ, अब बुझ्ने गीत मार्फत साथीभाइ सम्पूर्णलाई सम्झेको छु है भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, अमिना हुनुहुन्छ लेख्नु भएको छ, नमस्ते दिदीज्यू भन्नुभएको छ, नमस्ते अमिनाजी, नमस्ते विथ मी अमिना लेख्नु भएको छ, त्यसै गरी उहाँले लेख्नु भएको छ, अमिना सुनार फ्रम दोलखा मिस यु अल भन्नुभएको छ है, सम्पूर्ण सबैजनालाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ, धन्यवाद। त्यसै गरी लेख्नु भएको छ सन्जामान वाइवा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, मिस यु अल फ्रेन्ड, खाजा खानुभयो दिदी भन्नुभएको छ, मेरो खाजा एकदमै भइसक्यो है, भएर नै यहाँहरूको माझमा चाहिँ सहभागिता जनाएको भन्नुपर्छ, यहाँलाई धेरै धेरै धन्यवाद होइन सन्जामानजी कमेन्टको लागि। यसै गरी तपाईँहरू पनि जोडिन सक्नुहुनेछ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नको लागि, यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, नमस्ते नमस्कार।

0: भनेर फिलिङको पासमा चाहिँ किन भन्नुपऱ्यो दिदी?
1: हजुर, दियो बाल्ने झुपडीमा चाहिँ प्रेमको आस हुन्छ, प्रेमको बास हुन्छ है। हस्, एकदमै यो मिठो लाइनको लागि हजुरलाई धन्यवाद। पक्कै पनि हो है, सो हजुरले लाइनमा भन्नुभएको जस्तै नै हो। सो धन्यवाद यहाँलाई प्रतिभाको लागि। आउने दिनहरूमा पनि सम्झिँदै गर्नुहोला साथी। अहिलेको लागि भने हामी छोरसम्म के भयो भाइ पक्कै पनि हामी विचार गर्नेछौँ। अहिले चाहिँ हामी छोरसम्म है त। हजुर, यति बेला साथी हुनुहुन्थ्यो, उहाँले पनि प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी यति बेला अन्तिममा छौँ, एकजना साथीको फोन कल लिन्छु। नमस्कार हजुर।
2: हेलो, नमस्कार। नमस्कार हजुर। नमस्कार
1: हजुर। नमस्ते। नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ?
2: म हजुर मान्छे तामाङ।
1: हजुर विरेजी, धेरै समय पछि पो कार्यक्रममा फोन गर्नुभयो त।
2: त्यही त, रेडियोमा पनि हुत्यो होइन, हुत्यो होइन जस्तो लाग्यो, त्यही भएर आज फोन हानिहालेको दिदी हजुर।
1: लौ न, किन र त्यस्तो हो कि होइन हो र हजुर?
2: व्यस्त कारणले हो दिदी हजुर, व्यस्त कारणले।
1: भनेपछि व्यस्तता बढेको छ है?
2: त्यस्तै भन्नु पर्यो हो दिदी हजुर।
1: अनि कुनै बेला त एकदमै रेडियो पारखी मित्र होइन, अब सम्झिनुहुन्थ्यो, खुसी लाग्थ्यो। आजभोलि त चटक्कै माया मारेर पुराना साथीहरू त हराउनु भएको छ होइन? है, अनि कता हुनुहुन्छ आजभोलि? सिन्थलीतिर हुनुहुन्छ कि यता कता हुनुहुन्छ? भनेपछि कामहरू चलिरहेछन् है? ए आज भोलि चाहिँ अब कामहरू सक्यो, अब चाहिँ फुर्सदिला दिनहरूमा हुनुहुन्छ होइन त? ठिक छ। अनि मौसम के छ?
2: मौसम त कहिले पानी पर्छ, कहिले घाम लाग्छ, यस्तै नै छ भन्नु पर्यो है दिदी
1: हजुर। हस्, हामी अन्तिममा छौँ साथी, प्रतिभा के सुनाउनुहुन्छ त?
2: अब गीत त आउँदैन क्या अरे दिदी हजुर, थोरै भए पनि यसो गाइदिनु न होइन।
1: हस्, गन्ती गर्छौ, गन्ती पछि है त।
3: वान टू थ्री गो,
1: सुरु गर्नुहोस्।

0: हजुर, सिमसिम झरी पर्दैछ, बर्खा लाइसक्यो नि त।
1: हजुर दिदी, अब बर्खा टाइम छ, बर्खा गीत नै गाउनु पर्यो नि दिदी।
0: हो, समय सान्दर्भिक होइन त।
1: हजुर हजुर,
0: एकदमै मिठो भाका गुनगुनाउनु भयो, एकदमै मिठो लय है। सो धन्यवाद यहाँलाई सुमधुर प्रतिभाको लागि, धेरै धेरै धन्यवाद है त।
1: हजुर, थ्याङ्क यू सो मच। हामीलाई धेरै धन्यवाद।
0: ओके, बाई बाई। यति बेला हुनुहुन्थ्यो आजको लागि अन्तिम साथी विरे तामाङ हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ है। सो अब चाहिँ हामी पनि कार्यक्रमको लगभग अन्तिम क्षणमा छौँ है। निर्धारित समयले पनि आजको लागि नेटो काट्न लागिसकेको छ। सो अब चाहिँ तपाईँहरूको फोन कल लिदिन जस्तो पनि मलाई लागिरहेको छ होइन। त्यसै गरेर आजको बसाइमा जति पनि साथीहरूले कार्यक्रमलाई माया गरेर फोन गरेर सुमधुर आवाजमा आफ्नो प्रतिभाहरू प्रस्फुटन गर्नुभयो, तपाईँ मित्रहरूलाई पनि धन्यवाद। फोन ट्राई गर्नुभयो, तपाईँ मित्रहरूलाई पनि धन्यवाद। सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर विश्वभर रहेर हामीलाई सुनेर होइन मिठा मिठा कमेन्टहरू छोड्नुभयो, यहाँलाई पनि धन्यवाद। उकाली ओह्राली, भन्ज्याङगढी चौतारी अनि गाउँ बस्ती शहर कुना कन्दरा जतासुकै रहेर माया गरेर सुनेर साथ दिनुभयो, तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद। अनि त्यसै गरेर तपाईँले जुन जुन माध्यमद्वारा मेरो आवाजलाई सुन्नुभयो त्यो माध्यमसम्म पुर्याउनका लागि एकदमै मलाई प्राविधिक

नमस्कार, साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्बु खबरका मुख्य शीर्षकहरूबाट। परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुप्रतीक्षित रणनीति अपनाएको प्रधानमन्त्री शाहको भनाई। आज साँझ 5 बजेदेखि भोलि बिहान शनिबार बिहान 6 बजेसम्मका लागि पर्सामा निषेधाज्ञा जारी। राष्ट्रपा सभापतिसँग धार्मिक गुवाहरूको संयुक्त भेटवार्ता। सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपील। आन्दोलनरत लघु विद्ध पीड़ित र सरकार बीच दोस्रो दिनको वार्ता शुरू। सामाजिक सद्भावमा खलाल पुर्याउने 8 जना पक्राउ। पश्चिम एसिया द्वन्द्वमा 16 जना भारतीय नागरिकको मृत्यु। र विश्वकपमा निजी लगानीकर्ता भित्र्याउने योजनामा विवाद। युरोपको बहिष्कार गर्ने चेतावनी। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटी अन्तर्गत संचालित दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालय चौतारामा कार्यरत करार मासिक र दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग राख्दै थालेको आन्दोलनप्रति सम्बन्धित निकायले ध्यान आकर्षण भएको छ। लामो समयदेखि शिक्षालयमा कार्यरत श्रमिकहरूले रोजगारीको निरन्तरता, सुरक्षित कार्य वातावरण, सेवा र योगदानको उचित मूल्याङ्कन लगायतका माग अगाडि सारेको छ। आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूले बताएको छ। आन्दोलन लम्बिँदै गएमा त्यसको प्रत्यक्ष असर विद्यार्थीहरूको नियमित पठन पाठनमा, प्रयोगत्मक कक्षा र अन्य विभिन्न शैक्षिक गतिविधिमा पर्न सकिने देखिएको छ। प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीको पढ़ाई प्रभावित हुन नदिँदा सम्बन्धित निकायले समयमा नै समस्या समाधान गर्नुपर्ने आवश्यकता उल्याएको छ। लामो समयदेखि आन्दोलनरत श्रमिकहरूले पुर्याएको योगदानको उचित मूल्याङ्कन गर्दै रोजगारीको निरन्तरता सुनिश्चित गर्न र समस्याको दीर्घकालीन समाधान खोज्न माग गरेको छ र सरकार र सम्बन्धित निकायले विद्यार्थीको भविष्य र शिक्षालयको नियमित शैक्षिक वातावरणलाई ध्यानमा राख्दै समस्याप्रति यथाशीघ्र समाधान गर्नुपर्ने स्थानीय सरकारवालाहरूको भनाइ छ। समस्या समाधानमा ढिलाइ भए आन्दोलन थप लम्बिन सकिने र त्यसको असर विद्यार्थीले नियमित पठन पाठनमा समेत पढ्न सकिने चिन्ता व्यक्त गरिएको छ। श्रमिकहरूको जायज माग सम्बोधन गर्दै विद्यार्थीहरूको पढ़ाई प्रभावित नहुने वातावरण सृजना गर्न अहिले प्रमुख आवश्यकता रहेको स्थानीय सरकारवालाहरूले बताएका छन्। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छ भन्दै रकम ठगी गरिएको अभियोगमा 3 जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काभ्रे घर भए काठमाडौँ महानगरपालिका 25 बस्ने 38 वर्षीय लक्ष्मी खड्का, दाङ घर भए काठमाडौँ टोखा नगरपालिका 10 बस्ने 32 वर्षीय पवन कुमार केसी, रौतहट घर भए काठमाडौँ महानगरपालिका 3 बस्ने 21 वर्षीय सुधीर प्रसाद जैसवाल रहेका छन्। पक्राउ परेका मध्ये पवनले सिंगापुर पठाइदिन्छ भन्दै 2 जना पीड़ितबाट 7 लाख रूपियाँ, सुधीरले साइप्रस पठाइदिन्छ भन्दै 1 लाख रूपियाँ र लक्ष्मीले रोमानिया पठाइदिन्छ भन्दै 1,50,000 रूपियाँ लिएर सम्पर्कविहीन भएको थियो। पीड़ितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पवनलाई काठमाडौँ महानगरपालिका 10 बाट र सुधीरलाई काठमाडौँ टोखा नगरपालिका 9 बाट, लक्ष्मीलाई काठमाडौँ महानगरपालिका 12 बाट पक्राउ गरिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थाले समाधान गर्न, नागरिकको जीवधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको बताएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका संयन्त्र सम्पूर्ण अंग उच्च सतर्कताका साथ प्रचलित परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयन्त अपनाउन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूको सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको पनि बताएको छ। शान्ति सुरक्षालाई चुस्त दुरूस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुप्रतीक्षित रणनीति अपनाएको प्रधानमन्त्री शाहले बताएको हो। सांसदहरूले प्रधानमन्त्री शाहको अनुरोधलाई सकारात्मक रूपमा लिँदै आफूहरू तत्कालै आफ्नो निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाएको छ। तनावग्रस्त र आसपासका क्षेत्रमा धार्मिक तथा सामाजिक सौहार्द

गेटमा पाँच जना भन्दा बढ़ी भेला हुन सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा गरिएको छ। यसअघि पनि विभिन्न प्रशासनले रातिको समयमा निषेधाज्ञा जारी गरेको थियो। सुनसरी घटनालाई लिएर वीरगंजमा पनि प्रदर्शन चर्किन थालेपछि प्रशासनले आज बिहिबार रातिको समयदेखि निषेधाज्ञा लगाउँदै आएको छ। आन्दोलनरत लघु वित्तीय पीड़ित र सरकार बीच दोस्रो दिनको वार्ता शुरू भएको छ। बिहीबार निष्कर्षमा पुग्न नसकेको वार्ता आज साँझबाट पुनः सुचारू भएको छ। अर्थ मन्त्रालयमा शुरू भएको उक्त वार्तामा सरकारी पक्षको वार्ता टोली र आन्दोलनरत पीड़ित समूहका प्रतिनिधिको सहभागी रहेको छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघु वित्तीय पीड़ितसँग बिहीबार भएको वार्ता सकारात्मक र समाधानका उन्मुख रहेको मन्त्रालयले दावी गरिएको छ। लघु वित्तीय पीड़ितले मंगलबारदेखि माइतीघरमा सामूहिक आमरण अनशन शुरू गरेको छ। सरकारले सर्वोच्च अदालतले अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने माग राख्दै पीड़ितले अनिश्चितकालीन सामूहिक आमरण अनशन शुरू गरेको छ। सर्वोच्च अदालतले सरकार नेपाल राष्ट्र बैंक र लघु वित्तीय बैंकर्स संघलाई लघु वित्त पीड़ितका समस्या समाधान गर्ने समितिलाई कार्यान्वयन गर्न परमादेश दिएको थियो। यसका लागि साथै सर्वोच्चले फैसला कार्यान्वयनको निर्देशन समेत दिइसकेको अवस्था हुँदा पनि सरकारले चासो नदेखाएपछि झरीको प्रवाह नगरी पीड़ित आन्दोलनमा उत्रेका छन्। पीड़ितले आमरण अनुसार शुरू गरेपछि सरकारले बिहिबार मन्त्री स्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयमा महासचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो। समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्रिय बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् र वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोल राज आचार्य रहेका छन्। सुनसरी लगायतका जिल्लामा केही दिनदेखि भइरहेको तनावबीच धार्मिक संगठनका अगुवाहरूले नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक र सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपील गरिएको छ। आज सिंहदरबारमा रासोपा सभापति रवि लामी छानेको भेटवार्तापछि विश्व हिन्दू महासंघ, अल सलाम सोसाइटी र जमीद उलाम ए नेपालका प्रतिनिधिहरूले संयुक्त रूपमा अपील जारी गरिएको छ। विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेको बेला सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक र सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपील गरिएको छ। सामाजिक सञ्जालमा खलाल पुर्याउने आठ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयको अनुसार सिराहाबाट पाँच र धनुषाबाट तीन जना गरी आठ जनालाई पक्राउ गरिएको छ। सामाजिक सद्भाव खलाल पुर्याउने र साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले जनाएको छ। दश फाउनको राति सुनसरीको कप्तानगंज दुई समूहबीच झडप हुँदा चलेको गोलीबाट एकजनाको मृत्यु भएको थियो। त्यसपछि अहिले तराईको अन्य जिल्लामा पनि तनाव भएको छ र अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ। मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रू 1,79,00,00 28,18,000 बराबरको छुर्पी निर्यात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ़दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्यात करिब 27% वृद्धि भएको छ। मेची भन्सार कार्यालयको अनुसार आर्थिक वर्ष 2081-82 रू 1,41,71,04,00,000 बराबरको छुर्पी निर्यात भएको थियो। उक्त कार्यका लागि सूचना अधिकारी मंगल राईका अनुसार बितेका पाँच वर्षदेखि छुर्पीको निर्यात निरन्तर रूपमा बढ़िरहेको छ। छुर्पी विशेष गरी कुकुर र बिरालोका लागि आहारको रूपमा प्रयोग हुन थालेको छ। विशेष गरी छुर्पी इलाम, पाँचथर र ताप्लेजुङमा छुर्पीको उत्पादन हुने गरिएको छ। फेलम्बु खबरमा अब विदेशको खबर। पश्चिम एसिया द्वन्द्वका दौरान 10 जना जहाज चालक दलका सदस्य सहित 16 जना भारतीय नागरिकको मृत्यु भएको भारत सरकारले जनाएको छ। भारतको राज्यसभामा सोधिएको प्रश्नको जवाब दिँदै विदेश राज्य मन्त्री कीर्ति वर्धन सिन्हले ओमानमा 8 जना, यूएईमा 4, कुवेतमा 2, साउदी अरब र इराकमा 1-1 जनाको मृत्यु भएको छ। यसै साथै 75 जना भारतीय घाइते भएका छन्। यूएईमा 32, ओमानमा 24, कुवेतमा 13, कतारमा 4, साउदीमा 1 र इजरायलमा 1 जना भारतीय घाइते भएको छ। तेहरमा रहेको भारतीय दूतावासले सहयोगमा इरानबाट अर्मेनिया र अजरबैजानमा 2,557 जना भारतीय नागरिकलाई सुरक्षित रूपमा लगिएको पनि बताएको छ। उद्धार कार्य र सहयोगलाई सम्बोधन गर्दै सरकारले प्रभाव

मृत परिवारलाई निरन्तर सहयोग गरेको समेत बताएका छन्। लम्बो खबरमा अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकायले विश्वकप लगायतका आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अगाडि बढाए। युरोपका 55 सदस्य राष्ट्रले सबै विश्वकप प्रतियोगिताको बहिष्कार गर्ने चेतावनी दिएको छ। युरोपेली फुटबल महासंघ 55 राष्ट्रका आकस्मिक बैठकले यस्तो निर्णय गरिएको छ। उत्तर तथा मध्य अमेरिका फुटबल सञ्चालन गर्ने महासंघका 41 सदस्य राष्ट्रहरूले पनि उक्त प्रस्ताव स्वीकार गरिएको छ र युरोपेली फुटबल संघले जारी गरेको वक्तव्यमा विश्वकप कुनै पनि लगानीको वस्तु नभई विश्व फुटबलको सबैभन्दा ठूलो सम्पत्ति भएको जनाएको छ। महासंघले खेलाड़ी राष्ट्रिय टोली र समर्थकहरूको दशकौं योगदानबाट बनेको प्रतियोगितालाई निजी लगानीकर्ताको हातमा सुम्पन नहुने पनि स्पष्ट पारेको छ। महासंघको अनुसार यदि सदस्य राष्ट्रहरूले मतदानबाट प्रस्ताव पारित भए पुरूष र महिला विश्वकपसँगै क्लब विश्वकप सहित विश्व फुटबलको सर्वोच्च निकायले आयोजना गर्ने सबै प्रतियोगिता बहिष्कार गरिने जनाएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको प्रधानमन्त्री शाहको भनाई। आज साँझ 5 बजेदेखि भोलि शनिबार बिहान 6 बजेसम्मका लागि पर्सामा निषेधाज्ञा जारी। रासोपा सभापतिसँग धार्मिक अगुवाहरूको संयुक्त भेटवार्ता सम्भव। सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपील। आन्दोलनरत लघुवित्त पीड़ित र सरकार बीच दोस्रो दिनको वार्ता शुरू। सामाजिक सद्भावमा खलाल पुर्याउने 8 जना पक्राउ। एसिया पश्चिम एसियामा द्वन्द्वमा 16 जना भारतीय नागरिकको मृत्यु। र विश्वकपमा निजी लगानीकर्ताको भित्र्याउने योजनामा विवाद। युरोपको बहिष्कार गर्ने चेतावनी। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 को समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय,
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरू, हाम्रा मुक्तिदाता प्रभु यीशु ख्रीष्टको उच्च र पवित्र नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। राजाको प्रवचन सेवाको लागि मैले यहाँहरूको बीचमा मर्कुस 3 अध्यायको 7-देखि 12 पदहरू पाठ गर्ने निर्णय गरेको छु र यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भन्ने आशा पनि म राख्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, त्यसपछि यीशु आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो र गालिलबाट मानिसको ठूलो भीड उहाँको पछि लाग्यो। यहुदिया, यरूसलेम, इदुमिया, यर्दन पारी र टुरोस र सिदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँ कहाँ आयो। भीडले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा टुङ्गा तयार पार्न लगाउनु भयो। उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छौं भनेर ठेलम ठेला गर्दथे। जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे तब उहाँको अघि घोप्टो परेर यसो भन्दै कराउँथे, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ। तर उहाँलाई प्रकट नगर्न भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो। आदरणीय श्रोता, यहाँनिर हामी के देख्छौ भन्दा जब सभा दिनमा यीशु प्रभुले सुकेको हात भएका मानिसलाई निको पार्नुभयो र त्यसपछि मानिसहरूले यो असल काम, यो भलाइको काम सभा दिनमा पनि यीशु प्रभुले मानिस सभा दिनको लागि होइन तर सभा दिन चाहिँ मानिसको लागि बनाउनु भएको हुनाले गर्दा प्रभुले मानिसको भलाइ गरिदिनु भयो र यो काम देखिसकेपछि भीड़ले यीशुलाई घेरा हालेको देखिन्छ र भीड़ चाहिँ यीशुको पछि पछि लागेको देखिन्छ र यसरी यो खण्डमा हामी देखिसकेपछि भीड़ धेरै अगाडि बढ़िसकेको छ र विरोध पनि त्यत्तिकै बढ़िराखेको छ र त्यस्तो बेलामा दुई समूह, जब यहुदीहरू अगुवाहरूले कति यहुदी अगुवाहरूले यीशुलाई विरोध गरेको देखिन्छ र मार्ने समेत महत्व गरिरहेको देखिन्छ तर अर्को पक्षमा हामी हेर्दाखेरि भीड़हरू जो दुःख परेका थिए, जो रोगीहरू छन्, जो अप्ठ्यारोमा परेका छन्, उनीहरू चाहिँ यीशुको खोजीमा थिए भन्ने कुरा हामी यहाँ देख्छौ। भीड़लाई यीशु चाहिएको थियो तर अगुवाहरूले चाहिँ यीशुको विरुद्धमा उनीहरू अगाडि बढ़िरहेका थिए भन्ने कुरा यहाँ देख्छौ र यो खण्डमा हामीले के देख्छौ भन्दाखेरि यीशुले चंगाई गर्नुहुन्छ अथवा रोगीहरूलाई यीशुको छुवाईको आवश्यकता पर्छ भन्ने कुरा यहाँ हामी देख्न सक्छौ। रोग लागेकाहरूलाई यीशुको छुवाई चाहिन्छ अथवा यीशुले छोएर निको पार्नुहुन्छ भन्ने कुरा हामी यहाँ देख्छौ। रोग लागेकाहरूलाई अथवा रोगीहरूलाई यीशुले छोएर निको पार्नुहुन्छ भन्ने कुरा यहाँ हामी स्पष्ट बुझ्दछौ। र यीशुको छुवाई साह्रै महत्वपूर्ण हुनु गयो। जब यीशु प्रभुले छुनुभयो कुष्ठ रोगी निको भयो। यीशु प्रभुले छुनुभयो धेरै मानिसहरू उहाँले निको पार्नुभयो। र यो देखिसकेपछि भीड़ले यीशुको खोजी गरेको देखिन्छ। यीशु प्रभु एउटा चंगाईकर्ताको रूपमा मानिसहरूले पहिले खोजिरहेको थियो भने पछिपल्ट यीशुले आफूलाई मुक्तिदाता पनि भनेर प्रस्तुत गर्नुभयो, घोषणा गर्नुभयो। र त्यसपछि उहाँ चाहिँ पापीहरूको मित्र हुनुहुन्छ भनेर अथवा पापीहरूलाई बचाउन म आएको हुँ भनेर उहाँले भन्नुभयो। र पापीहरूलाई बचाउने काम, पाप क्षमा गर्ने काम चाहिँ परमेश्वरको हो भन्ने कुरा यहाँ प्रस्तुत भइसकेको छ। त्यसैले यीशु प्रभु परमेश्वर आफै हुनुहुन्छ र यीशु प्रभु चंगाईकर्ता पनि हुनुहुन्छ। र भीड़ले अब यीशुलाई छुनो खोजिरहेको छ यहाँनिर। र उहाँले अचम्मका एउटा ठूलो भीड़ यीशुको पछि लागिरहेको कुरा हामी यहाँ देख्छौ। र भीड़ले यीशुलाई पछ्याइराखेको छ। र अर्को कुरा चाहिँ के भने यहाँ अचम्मको काम र कीर्ति सुनेर ठूलो भीड़ यीशुको पछि लागेको हामी यहाँ देख्छौ। र यीशु जहाँ जहाँ जानुभयो यीशुले गर्नुभएको आश्चर्य कर्महरू र यीशुले गर्नुभएको चंगाईका कामहरू र यीशुले गर्नुभएको पाप क्षमाका कुराहरू यो सबै देखिसकेपछि मानिसहरू अथवा भीड़ चाहिँ यीशुको पछि पछि लागेको हामी देख्छौ। यीशु चाहिँ भीड़बाट जोगिनका लागि उहाँको लागि छुट्टै ढुङ्गा पनि उहाँले माग्नुभयो। भीड़ चाहिँ गाह्रो कुरा हो। जब भीड़ लाग्छ भीड़लाई अधीनमा ल्याउन गाह्रो हुन्छ। र भीड़ कुन कुराको पछि लागेको छ त्यो कुरा पनि बुझ्नु जरूरी छ। यहाँनिर किन यीशुको पछि पछि भीड़ लाग्यो भन्ने कुरा चाहिँ यहाँ अर्को ठाउँमा हामी यहाँ देख्छौ। भीड़ले यीशुको छुवाएको चंगाई चाहन्थे र यीशुले छोयो भने पनि भयो भने हामी निको हुन्छौ भन्ने कुरा भीड़लाई थाहा थियो। र भीड़मा विश्वास थियो कि यीशुलाई छुनु पायो भने हामी निको हुन्छौ भन्ने उनीहरूको चाहना थियो। त्यसै कारणले भीड़ यहाँ ठूलो भएको हामी देख्दछौ। त्यति मात्र होइन, अशुद्ध आत्माहरूले पनि यीशुलाई परमेश्वरको पुत्र भनेर स्वीकार गरेको छ। यीशु चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा दुष्ट आत्माहरूले पनि स्वीकार गरेको छ। यीशु चंगाईकर्ता मात्रै हुनुहुन्न, उहाँ चाहिँ मुक्तिदाता पनि हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले पाप क्षमा गर्ने परमेश्वर हुनुहुन्छ यीशु भनेर यहाँनिर स्वीकार भएको देखिन्छ। अनि यीशुले चाहिँ अशुद्ध आत्मालाई यीशुलाई प्रकट नगर्न अनुमति पनि दिनुभयो कि यीशुको बारेमा अथवा यीशुलाई प्रकट नगर्नका लागि यहाँ आदेश दिनुभयो। र यो भनेको यीशु शैतानको अधीनमा छैन। यीशु प्रभु सारा विश्वको मालिक अथवा परमेश्वरको पुत्र परमेश्वर आफै हुनुहुन्छ उहाँ। र परमेश्वर भएको कारणले गर्दा डियाबलस अथवा अशुद्ध आत्माहरूले यीशुलाई केही भन्न मिल्दैन। उनीहरूले भनेको कुरामा यीशु प्रभुले गौरव मान्नुपर्ने केही छैन, किनभने यीशु ख्रिस्टको नाउँमा भूत प्रेतहरू निक्लिन्छन् र यीशु ख्रिस्टको नाउँमा भूत प्रेतहरूलाई लखर्न सकिन्छ। त्यसकारणले यहाँ हामी के देख्छौ भन्दाखेरि रोग लागेकाहरूलाई यीशुले छोएर निको पार्नु भएको कारणले गर्दा भीड़हरू यीशुको पछि लागेको कुरा स्पष्ट छ। र उहाँको छुवाईको खोजीमा मानिसहरू छन् र आज पनि तपाई जहाँ हुनुहुन्छ जसरी यो प्रवचन सुनिराख्नु भएको छ तपाईँको जीवनमा पनि रोगहरू होला, तपाईँको जीवनमा पनि गाह्रो कुराहरू होला, अप्ठ्यारा कुराहरू होला, जिन्दगीमा तपाईँलाई छुटकारा चाहिएको होला, शान्ति चाहिएको होला, तपाईँको जीवनमा धेरै खाँचोहरू हुन सक्छ, विशेष गरेर चङ्गाईको लागि पनि तपाईँले धेरै डाक्टरहरूलाई तपाईँले देखाइसक्नु भएको होला, धामी झाँक्रीहरूलाई देखाइसक्नु भएको होला र तपाईँ थाक्नु भएको होला, तर तपाईँ चुप लागेर नबस्नुहोस्। तपाईँको लागि मुक्तिदाता अथवा चङ्गाईकर्ता येशु ख्रिस्ट तपाईँलाई पर्खिराख्नु भएको छ र तपाईँले येशुको छुवाई खोजिराख्नु भएको छ भने तपाईँले येशुको छुवाईलाई अझै एकपटक मलाई येशुले छुनुपर्छ, येशुलाई छोयो भनेदेखि म निको हुन्छु भन्ने विश्वास तपाईँकोमा आएको छ भने तपाईँ पनि यो भीड़ले जसरी येशुको खोजी गर्दै गर्दै हिँड्यो र भीड़ चाहिँ येशुको पछि पछि लागेको देखिन्छ, हजुरले पनि एकपटक आफ्नो छेउको चर्च मण्डलीमा गएर चङ्गाईको बारेमा अथवा बाइबल धर्मशास्त्रलाई खोजेर पढेर येशुको बारेमा बुझेर येशुलाई विश्वास गरेर येशु ख्रिस्टलाई छोएर चङ्गाई पाउन म पनि चाहन्छु भनेर यदि तपाईँले पनि यो विश्वासमा आउनुभयो भने तपाईँको लागि पनि चङ्गाई यहाँ निश्चित छ है, र तपाईँ पनि चङ्गाईको खोजी गरिराख्नु भएको छ भने आज तपाईँको लागि समय हो, तपाईँ दुःख भएर बसिराख्नु पर्दैन। येशूको छुवाईले चङ्गाई ल्याउँछ, येशूको छुवाईले बिरामीहरू निको हुन्छ र यो खण्डमा त्यो छ। अनि अशुद्ध आत्माहरूले पेलिएका, अशुद्ध आत्माले दुःख दिएकाहरू तपाईँहरू हुनुहुन्छ भनेदेखि येशु ख्रिस्टले दुष्ट आत्माहरूलाई बोल्न दिनु भएन, उहाँको बारेमा बोल्न दिनु भएन, येशुमा सबै दुष्टहरू माथि पनि अधिकार गर्ने शक्ति छ र दुष्ट आत्माहरू देखेर डराएर बसिराख्नु भएको कोही हुनुहुन्छ भने र कुनै देवी देवताहरूले मलाई सताइराखेको छ भन्ने कुरा तपाईँलाई भयो भने आज नै तपाईँले येशूको पछि लाग्नुहोस्। जसरी भीड़ येशूको पछि लागेर उनीहरू येशूको छुवाई खोजिरहेका थिए र त्यति नै त्यसरी नै तपाईँ पनि येशूको छुवाईलाई खोज्नुहोस् र येशूको छुवाईलाई खोज्नुहोस्, भेटाउनुहोस् र तपाईँले चङ्गाई पाउनुहोस् र येशूले धेरै तरिकाबाट चङ्गाईको काम गर्नुभयो, छोएर पनि उहाँले निको पार्नुभयो, त्यसपछि उहाँले बोलेर पनि निको पार्नुभयो, उहाँले आफ्नो शब्दहरू बोलेरै निको पार्नुभयो भने छोएर पनि उहाँले निको पार्नुभयो। यो खण्डमा चाहिँ हरेक क्रिश्चियनले, हरेक व्यक्तिले आफूलाई रोगी भएको देख्नुहुन्छ, आफूलाई भूतप्रेतबाट ग्रसित भएको तपाईँ देख्नुहुन्छ, आशा मरिरहेको छ, शरीर कमजोर छ, तपाईँको जीवनमा सहयोग चाहिएको छ भने प्रभु येशु ख्रिस्टको पछि लाग्नुहोस्, बाइबल धर्मशास्त्रलाई पढ्नुहोस् र बुझ्नुहोस्, येशूलाई विश्वास गर्नुहोस् र उहाँको छुवाईको खोजी गर्नुहोस् र तपाईँको रोग निको हुनेछ र त्यसपछि तपाईँ चाहिँ दुष्ट आत्माहरूले तपाईँलाई दुःख दिइरहेको छ भने तपाईँ येशु ख्रिस्टमा विश्वास गर्नुहोस् र दुष्ट आत्माबाट छुटकारा पाउनुहोस् र येशु ख्रिस्टको नाउँमा दुष्ट आत्माहरूलाई हकार्नुहोस् र तपाईँले आफूलाई विजय गर्नुहोस् र तपाईँले येशूलाई विश्वास गरेर उहाँको छुवाईलाई पाएर तपाईँ पनि चङ्गाई पाएर परमेश्वरलाई महिमा दिने एउटा व्यक्ति भन्नुहोस् र तपाईँ पनि आशिषित हुनुहोस् र येशूको छुवाईमा चङ्गाई छ, येशूको छुवाईमा रोगहरू निको हुन्छ र तपाईँ पनि आउनुहोस्, यीशुलाई छुनुहोस् र यीशुलाई विश्वास गर्नुहोस् र निको हुनुहोस् र परमेश्वरलाई महिमा दिनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँहरूको बीचमा यति नै राख्न चाहन्छु। यदि परमेश्वरले फेरि अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: Elambo FM 89.6 MHz.
3: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो
4: यसुला आवाज जयमसी तथा नमस्कार लासो फ्याफुल्ला स्पार्क माई फेथ तथा नला विश्वासी समक बसुगो अंक 63 रंगिद स्वागत मुला ङ वियोग तामाङ रंग कदी मध्ये लानन्से ङ द चु प्रश्न न्योब मुला ङ यसुला आवाज हराङलासी सेबरी हमला चु याकर्गी क्रिस्टेनला रूपी याङसी न्योबरी हमला बेनन मन्दा महत्वपूर्ण प्रश्न कदी मध्ये याकर्गी हिन्बा याङला आत्मिक लुई यसुदेन छ्यामला याङला सम्बन्धरे लालन निर्वाद लमुला थेन्दे रो याङदेन ताम पाङमा रोला आवाज सेबरी हमला तादोला प्रेरित 2:38 पत्रुस से थेनी गदेदा चुरङ बिसी जोहाब पिन्सी दहेन से एनी गदेसे रंग रंगला पाप खासी परमेश्वर प्रति दोगो वछे पाप माफ याङबला लागरी एनी गदेसे यीशु ख्रिस्टला मिन्री बक्तिस्मा किङ्गो जमहेन से एनी गदेसे परमेश्वरला आत्माला मलम याङला जब यंगसे यसुदा रंगला परमेश्वरला रूबरी स्वीकार लसुजी थेन्दे रोग्यम मुक्ति यंगसुजी रंगसे पवित्र आत्मा विवाह अद्भुत वरदान यंगसुजी पवित्र आत्मा ग्यम यंगदेन यंगला आभा परमेश्वर देन रोला कोला यीशु ख्रिस्ट देन प्रत्यक्ष सम्पर्क लाबरी हमला पवित्र आत्मा ग्यम यंगदेन यसुदेन तामपाङम देन रोग्यम ज्ञानभा क्षमता मुला जब एन देन हाजीबाई नोन द्विरी पहिलो युहन्न 1:3 एनी गदिनोन गन्देन छ्याम नोन संगति लगै बिसी गन्से माङबादेन हेबा जम्मन्तम एनी गदिदा पाङबा मुला याङला संगति चा परमेश्वर आबादेन हेला जा यसु ख्रिस्देन छ्याम मुला लुइरी पुरान समाजदारी समावेश मुला याङ चुराङदेन ताङलाई थेन्दे रो याङदेन ताम लसुला चु परमेश्वर इच्छा हिन्बकी याङसे यसुदेन हरेक दिन तामलाई तसै यसु याङदेन हाइमा तम पाङमन मुसुला विषम याङ हराङला सिथा याङला युहान 10:3 गोठी खुङबा मिसे गोठालदा म्राप ठोङसी पिन्ना जमेहेन्से गोठालोसे ग्यु गदेदा मिन किन्सी किन्सी न्योइला जमेहेन्से ग्युगदेसी गोठालोला काइथेला ओछे गोठालोसे न्योब गदेदा मङ्ग्यार बोर्ला बेनन क्रिस्चियन गदेसे यसुला आवाज आयन मुला तिग्दा विषम बेनन क्रिस्चियन गदेसे परमेश्वर दा पछबला बरी सेम आला मुला यसुला आवाज न्योसेवा गीत छ कुञ्जी नम्रताबा हिन्बा यदि रङ दा ज्ञान मुला कि रङसे रङला लुइरी तिगा लादोला बिसी नच्छ नोन था मुला विषम यसुजे रङदेन ताम पाङबरी हजबै कारण अरे यसुजे रोला आगे कदे पालन लबरे सेम लब गदे देन रङला ग्याम भन्दा रोला ज्ञाम पछाब लबरे सेम लब गदे देन ताम लसुमुला लालन रङबा मेगदेसे रङला निर्णय योजनारी यसुदा समावेश लबरे सेम अलासुमुला यदि यसुसे रङ देन छ्याम लसुला सेमुला विषम रङसे रङला योजनाला दुईला लागिरी रोला योजना गदे कार्यान्वयन लबरे तयार

0: तालोना येसु देन संगति लावन हरेक दिन याकर्गेगिन दुई बिताबला सुगो रंगला लुइरी ताजीबा ताम गदे जुन रंगसे आगो सुमोला बिवा बारे दे रोसी प्रश्न गदे न्यसुगो तिनी रो रंगसे तिग बारे दे सेमुला बिसी रोदा न्यसुगो जब रंग यसुदेन ताम पङसुला रंगसे रंगला सेम रंगले रोला आवाज सेबरी थन्सुला थेन्दे रोदेन जति लानन ताम पङसुला रंगला जीवन रे अझै जवन तसी दोगै रंगला जीवन रे परमेश्वर जी प्रशस्त मादन आशिष पिन्छु गई आमेन। प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङ्ला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङ्गनीला केही प्रतिक्रिया सल्लाह सुझाव मुसाम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98 85 53 339। धन्यवाद। हस्त त्यो समय रिङ्गा बिदा ताजी रङ्गनी छङमदानु जय मसी नमस्कार।
1: टाइम चेक इट्स 7 PM।
2: अहिले साँझको 7 बजेको छ।

Elambu FM 89.6 MHz. तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

हामीलाई हेरेर सुनेर बसिरहनु हुने तपाईँहरू सबैलाई आशिष रोधी घरमा हार्दिक स्वागत छ, नमस्कार छ। म रामजी खार र आजको भाका रहेको छ आदरणीय लोकप्रिय सर्जक शिव हमालज्यूको, र यो भाकामा मलाई साथ दिनुभएको थियो लोकप्रिय गायिका देवी घरती मगरज्यूले, र आज प्रत्यक्ष दोहोरीमा मलाई साथ दिनको लागि उपस्थित हुनुभएको छ अत्यन्तै

0: अपमानजनक शब्द सच्याउन सर्वोच्चको परमादेश। बर्खामा पहिरोको जोखिम बढ्दो, संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह।
1: बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ।
0: र स्पेनको एउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश। आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपमा विश्वकपका खेल 12 स्थानमा हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: हिन्दू धर्मावलम्बीहरूको दशैं तिहारको समयमा मुस्लिम समुदायका व्यक्ति कोही पाहुना भएर त कोही मित दाई मित भाई दिदी बहिनीको रूपमा स्वागत सत्कार गरिएका उदाहरण हाम्रै समाजमा भेटिन्छन्। मोहरम, इदल लगायत मुस्लिम समुदायको चाडबाडमा हिन्दू धर्मावलम्बी साथीभाइ बोलाउने रमाउने सदियौंदेखिको परम्परा जस्तै भइसकेको छ। जुनसुकै भाषा जाति धर्मको भए पनि नेपाली हुनुको नाताले सम्बन्ध साथ र सहयोग आदान प्रदान गरिरहेका बेला हाम्रो सोचाइ र बुझाई सकारात्मक बन्दै जानु पनि महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट।
3: सुनसरी सहित केही जिल्लामा देखिएको तनावका बीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयमता अपनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका छन्। राष्ट्रपा सभापति रवि लामिछानेसँग भेटपछि जारी गरिएको विज्ञप्तिमा धर्मको नाममा हिंसा, घृणा र उत्तेजना फैलाउने गतिविधिमा नलाग्न आग्रह गरिएको छ। संयुक्त विज्ञप्तिमा सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता र सामाजिक एकता भएको उल्लेख गर्दै संवाद सहकार्यबाट शान्ति कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न आह्वान गरिएको छलफलमा सहभागी धार्मिक संगठनका अगुवा रामचन्द्र तिवारीले बताउनुभयो।
4: सुनसरी जिल्लाको देवानगंज क्षेत्रमा केही दिन अघि भएको दुखद घटना तथा सोही घटनाका कारण मधेस प्रदेशमा समेत सिर्जित असहज परिस्थिति प्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकता र पहिचानका आधार हुन्। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौं।
3: यसैबीच प्रधानमन्त्री भलिन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। छलफलमा वहाँले सुनसरी लगायतका जिल्लामा देखिएको संवेदनशील अवस्था समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताउनु भएको छ। मधेस प्रदेशका सत्तारूढ़ सांसदहरूसँगको छलफलमा वहाँले नागरिकको सुरक्षा, सामाजिक सद्भाव र घटनाको निष्पक्ष छानबिन सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभएको छलफलमा सहभागी नेताहरूले बताएका छन्। प्रधानमन्त्रीले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग संवाद गर्न, विश्वास बढ़ाउन र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके रावतले बताउनुभयो।
5: प्रहरी र बल प्रयोगबाट मात्रै यस्तो कुरा चाहिँ समाधान हुँदैन भन्ने कुरा यहाँका नेपाली सेना प्रहरीले पनि बुझ्नुपर्छ। यो चाहिँ संवादको मार्फत हुनुपर्छ र त्यसको लागि आज हामीले सुझाव पनि दियौं कि अन्तर धार्मिक काउन्सिल जस्तो हरेक जिल्लामा बनाउने, त्यसमा चाहिँ सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्ने र त्यसको नियमित बैठक भनौँ न, हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस् र हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, त्यो चाहिँ हरेक महिना हुने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजरको रूपमा त्यहाँ लागू गर्न सकियोस्।
3: सांसदहरूले पनि स्थानीय तहमा संवाद, जनचेतना र अफवाह नियन्त्रणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सुनसरीको देवानगंजमा भएको घटनापछि विरोध प्रदर्शन चर्किएसँगै जनकपुर धाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार, पसल र सड़क सुनसान बनेका छन्। सुरक्षा व्यवस्था कड़ा पारिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। मधेसको सुरक्षा अवस्थाबारे सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भन्नुभयो,
6: पछिल्लो सुरक्षा अवस्था सामान्यीकरण हुँदैछ, सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षा अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रयोजन शक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोनसम्मले सुरक्षा व्यवस्थाको मोनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ। सुरक्षा व्यवस्थापन
3: स्थानीय प्रशासनहरूका अनुसार पनि अवस्था क्रमश सामान्य बन्दै गएको छ। सबै जिल्लाका प्रमुख जिल्लाधिकारीले सामाजिक सञ्जालमा अफवाह वा भ्रामक सूचना नफैलाउन र सबैलाई स्वयम् अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगंज स्थित पूर्वी तराई मधेसका क्षेत्रमा भएका हिंसात्मक घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई आग्रह गर्नुभयो।
7: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न पीड़ितलाई न्याय दिलाउन उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानूनी प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गर्दछु।
3: डोटीको बडिकेदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बहुरालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाको पूर्वाक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मुद्दाको सुनवाईको लागि आफै अदालतमा उपस्थित हुनुभएका बोहराले तारिखमा बस्न माग गरे पनि अदालतले अस्वीकार गरेको हो। बोहरासँगै तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको छ। अख्तियारले नदी जन्य पदार्थ उत्खननबाट उठ्नुपर्ने राजस्व संकलन नगरी राज्यलाई 14,10,240 रूपियाँ नोक्सानी पुर्याएको आरोपमा उनीहरू सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध संघर्षरत पीड़ितहरूले काठमाण्डुको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशन जारी रहेका छन्। पाँच बुधे माग राख्दै उनीहरूले आमरण अनशन जारी रहेका हुन्। उनीहरूले वित्तीय शोषण अन्त्य सामाजिक न्यायको सुनिश्चितता र सर्वोच्च अदालतको परमादेश अनुसार तयार प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। साथै विशेष वित्तीय ऐन खारेज ब्याज छूट सहित सहज ऋण रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गर्नुभएको रिटमा न्यायाधीश हरिप्रसाद भुइँयाल र शान्ति सिंह थापाको संयुक्त इजालसले नागरिकको स्व पहिचान र सम्मानको अधिकारलाई आधार बनाउँदै यस्तो फैसला गरेको हो। अदालतले जनजागरण नागरिकता तथा अन्य सरकारी कागजातमा व्यक्तिले रोजेको पहिचान प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शब्दकोशमा सम्मान अर्थ देखिए पनि सामाजिक व्यवहार र ऐतिहासिक सन्दर्भका कारण कुनै शब्दले समुदायमा अपमानको अनुभूति गराउन सक्ने अदालतको ठहर रहेको छ। साझा खबरमा अब विदेशका खबर। मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा करिब 49,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनी अधिकारीहरूका अनुसार उनीहरू स्थलमार्ग र समुद्री मार्ग हुँदै सेउटा पुगेका हुन्। हजारौं मानिस समुद्रमा पौडिएर सेउटा प्रवेश गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। सेउटा पुग्ने क्रममा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांशको मृत्यु डुबेर वा भीड़मा च्यापिएर भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकपका लागि 12 खेलस्तर सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाका 8 जिम्बाब्वेका 3 र नामिबियाको 1 स्थानमा खेल हुनेछ। 50 ओभरको विश्वकप 24 वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो। यसअघि सन् 2003 दक्षिण अफ्रिका जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। यस संस्करणमा विश्वकपका शीर्ष 14 टोली सहभागी हुनेछन्। आईसीसीका प्रमुख कार्यकारी अधिकृत संजोग गुप्ताले विश्वकपले अफ्रिकाको स्वीकृति, विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्व सामु प्रस्तुत गर्ने बताउनुभयो। आईसीसीका अनुसार विश्वकपमा 2027 कुल 57 खेल हुनेछ। प्रतियोगिता नयाँ 3 चरणको ढाँचामा सञ्चालन हुनेछ।
0: नेपाल र चीन नाकामा अवरोध हुँदाको समस्या
8: 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित ढाँचा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो कैरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौं।
0: सरकारले गरेको प्रतिबद्धता पूरा नगरिएको व्यवसायीको गुनासो रिपोर्ट, पहिरोको जोखिम थाहा पाउने तरिका र अपनाउनु पर्ने सावधानी, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
10: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
11: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
9: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
10: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका 2 सातादेखि बन्द छ। 12 बजे तातोपानी सड़कमा पहिरोले आवागमन अवरूद्ध हुँदा करोड़ौंका सामान बोकेका कन्टेनर अलपत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ, लसुन लगायतका सामग्री कुहिन थालेका छन्। मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएकोमा व्यवसायी असन्तुष्ट छन्।
15: तातोपानी नाका 2 सातादेखि बन्द हुँदा व्यापार, राजस्व र स्थानीय जनजीवन प्रभावित भएको छ। 12 बजे तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ, घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरूद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरधुरी र इको क्षेत्रका 65-70 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी
16: काठमाडौँदेखिको यति नजिकको नाका हो, देशलाई नै आमदानी हुने यति ठूलो नाका अहिले तपाईँको चाहिँ छप्प नै छ।
15: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सोभिता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढ़ाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने:
8: यो पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको, यो लामो समय चाहिँ धेरै दुःख बिहोर रहेको हो हामी व्यवसायीहरूले। यहाँ राज्यले के गरिरहेछ भन्दाखेरि हिउँदाभरि सुत्तिनी, बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। तीन महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित झाल्दा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
15: सड़क मर्मतका लागि गत आर्थिक वर्षमै 48,49,00,000 रुपियाँको ठेक्का लागेर काम शुरू भएको थियो। तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54,00,000 रुपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,
17: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरुद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बरसातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा परेका हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यही अनुसार सड़क विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
15: तातो पानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पास लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14,52,00,000,000 रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25,00,000,000,000 रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1,80,00,000,000,000 रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चो।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोको कारण मानवीय क्रियाकलाप अपनाउनु पर्ने सावधानी,
1: पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ।
0: पहिरो विज्ञसँगको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 कामन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
19: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
20: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
21: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
20: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
22: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
23: कार्यक्रम साझा आवाज,
20: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
24: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
25: प्रोप्राइटर मधुमाया जीजी, पढे हैन प्रोप्राइटर भनेछु, हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
20: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
21: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
22: पसिनाको सम्मान, समानताको अभियान,
23: कार्यक्रम साझा आवाज।

0: को एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पहिरो र जोखिम कम गर्ने उपाय बारेको प्रसंग। मध्य बर्खाको समय छ, लगातार पानी पर्दा पहिरोको जोखिम पनि उत्तिकै हुन्छ। यसै कारण नेपालमा सयौं व्यक्तिको मृत्यु हुने गरेको छ। पहिरोको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा पहिरो विज्ञ वसन्तराज अधिकारीसँग हामीले कुराकानी गरेका छौं।
2: कहिले काहीँ हाम्रो कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ, तर वास्तवमा त्यो प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सयौं वर्ष देखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिला भन्दा अलिकति फरक भइसकेको, र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै चाहिँ पहिरो जाँदैन।
3: संकेत चाहिँ हामीलाई दिइरा हुन्छ कि हुँदैन
2: हुन्छ, पहिरोका संकेतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्डो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
3: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
2: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालय

0: ठिक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन।
1: त्यो भन्नाले अब आम नागरिक अथवा मैले चाहे भने लिन नसक्ने भयो।
0: तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन। भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन् होइन, तर ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
1: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त, यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना महत्वपूर्ण हुने भयो हाम्रो लागि।
0: एक्ज्याक्टली, यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा, नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ। यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ अहिले हाम्रो चाहिँ यो विपद प्राधिकरण एनडीआरआरएमए छ, उहाँले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ। अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ।
1: उहाँले पहिरोको जोखिम त छैन तर नजिकै चाइनिज कम्पनीले बनाएको महेन्द्र राजमार्ग भौतिक संरचनाले कृत्रिम डुबानको प्रबल सम्भावना बढ़ाएको छ। मानिसहरू सड़कको छेउ, पक्के घर निर्माणमा वृद्धि र प्राकृतिक रूपमा जलको बहावले थुनिनु जस्तो चाहिँ लाग्छ भनेर लेख्नु भएको छ उहाँले। ठ्याक्कै एक्ज्याक्टली उहाँले अलिकति के यसलाई संकेत गर्न खोजिरहनु भएको छ, केही भन्नुभएको जस्तो लाग्यो मलाई होइन, तर पहिरोको भन्दा पनि यो चाहिँ डुबानको कुरा गर्नुभएको छ उहाँले। यो संरचनाहरू निर्माणले गर्दाखेरि पनि कतै कतै पहिरोको जोखिम पनि बढ्ने,
0: हामीले सधैँ भन्दै आएको के भने उहाँले डुबानसँग लहर जोड्नु भयो तर त्यसलाई म अब पहिरोमा लहर जोड्दिन्छु। जस्तै हामीले के भनिरहेछौँ भने यो आफ्ना पालिकाहरूमा सड़क निर्माणको क्रममा बिना इन्जिनियरिङ हामीले जुन सड़क निर्माण गरिरहेछौँ त्यसले चाहिँ पहिरो निम्ताइरहेछ। मैले चाहिँ यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा जाँदाखेरि मेरो प्रस्तुति दिने बेलामा चाहिँ एउटा स्लाइड छ प्रेजेन्टेसनमा, पहिरो छ, पहिरोको बीचमा हामीले चाहिँ सड़क बनाएका छौँ, त्यहीबाट मैले त्यसलाई चाहिँ स्वर्ग जाने बाटो भन्छु कि,
1: पहिरोको
0: बीचमा चाहिँ सड़क छ, स्वर्ग जाने बाटो, किनभने त्यहाँ गइसकेपछि पहिरो जान्छ, पहिरो गएपछि गाडी खस्छ, गाडी खसेपछि त अब सिधै स्वर्ग गइयो भनेर चाहिँ मैले त्यसलाई व्यङ्गात्मक रूपमा अलिकति चाहिँ स्वर्ग जाने बाटो भनेर चाहिँ मैले भनेको छु। भनेको त्यस्तो किसिमको विकास निर्माणहरू जुन हामी गरिरहेछौँ त्यसले गर्दा चाहिँ पहिरोहरू चाहिँ धेरै निम्तेको छन्।
2: विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील जारी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू र रासपा सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। विरोध प्रदर्शन चर्किएसँगै जनकपुरधाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्। तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन छ। माइती घरमा लघुवित्त पीड़ितको पाँच बुधे मागसहित आमरण अनशन जारी छ। अपमानजनक शब्द सच्याउन सर्वोच्चले परमादेश जारी गरेको छ। बर्खामा पहिरोको जोखिम बढ़दो संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह छ। र स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश, आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपका खेल 12 स्थानमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Time check. It's 8 p.m.
1: अहिले बेलुकीको 8 बजेको छ।

ama seyirem bu kalbin içinde için. Sağ tabanı cümle sağ.

0: ओए मेरी कहाँ सोचिरहे भने त यसले भिडियो सोचेस कस्तो बनाउने भनेर
1: भिडियो त बनिसक्यो।

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल साउन 16 गते शनिबार, श्रावण कृष्ण पक्ष तृतीय तिथि, इस्वी सन् 2026 अगस्त 1 तारीख, नेपाल सम्बन्ध 1146। आज बिहान सूर्योदय 5:27 को समयमा भएको छ भने सूर्यास्त भरि साँझ ठिक 6:51 को समयमा हुनेछ। सुरुमा साझा खबरका मुख्य शीर्षकहरूबाट। परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको प्रधानमन्त्री शाहको भनाई। सबै देशभक्त शक्तिहरूलाई एकबद्धता हुन नेकपाको अपील। तराई मधेस तनाव, गृहमन्त्री सहित उच्च पदस्थ सुरक्षा अधिकारी फिल्डमा ड्रोनबाट सुरक्षा अनुगमन गरिँदै। सरकार र लघुवित्त पीड़ित बीच 5 बजे सहमति। प्रहरीले तराईका विभिन्न 5 जिल्लाबाट सद्भावमा खलाल पुर्याउने 36 जनालाई पक्राउ। पाकिस्तानको हिम पहिरो, हेलिकप्टरबाट 3 जनाको शव उठाइयो, 7 जनाको अवस्था अझै पनि अज्ञात। र सुदूरपश्चिम प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप हुने। साझा खबरको शुरूमा स्थानीय खबर। कृषि, पर्यटन, पूर्वाधार र जिल्लाधार समृद्ध मेलम्चीको आधार भन्ने नारालाई आत्मसात गर्दै मेलम्ची नगरपालिका तीव्र विकासको दिशामा अगाडि बढ़िरहेको छ। नगर प्रमुख आयतमान तामाङको दृढ पहल र सक्रिय नेतृत्वमा पछिल्लो समय नगरको सामाजिक र आर्थिक रूपमा उल्लेख्य रूपमा परिवर्तन हुन थालिएको हो। शहर र मेलम्ची ढुङ्गा दुर्गम बस्ती गुफा मूलखर्ग तथा ओखरिणी बीच सहज पहुँच विस्तार गर्न मेलम्ची ज्यामिरे गुफाडाँडा सड़क सुधार गरिएको छ। साथै फट्टे र इन्द्रावती नदीमा पक्की पुल निर्माण र यातायात व्यवस्थापनका कार्यक्रम पनि सञ्चालन गरिएका छन्। यी पूर्वाधारले ग्रामीण बस्तीलाई बजार तथा सेवा केन्द्रसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ। यसबाट स्थानीयको दैनिक जीवन सहज हुनका साथै कृषकले उत्पादन बजारमा पुर्याउन सजिलो भएको र आमदानी समेत सकारात्मक प्रभाव परेको स्थानीयवासीले बताएको हो। पर्यटन प्रवर्धनका लागि नगरपालिकाले ऐतिहासिक पदमार्ग, प्राकृतिक झुलाधार र सांस्कृतिक सम्पदाको संरक्षण व्यवस्थापन गर्दै तिनलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अगाडि सारेको छ। नगर उपप्रमुख होमा प्रधानका अनुसार यी सबै योजनाको छलफल कार्यान्वयनमा स्थानीय सामुदायिक सक्रिय सहभागिता र पारदर्शी कार्यशैली प्रमुख आधार बनिएको हो। नगरपालिकाले अघि बढ़ाएका विकासका यी पहललाई अझ दिगो र प्रभावकारी बनाउन निजी क्षेत्र र विकासको साझेदारीलाई सहकारी र स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राख्ने जनाएको छ। सिन्धुपाल्चोक जिल्लाको लिसाङको पाखर गाउँपालिकाले आर्थिक वर्ष 2083-84 पहिलो चरण अन्तर्गत उपाध्यक्ष सुतकेरी भेटघाट कार्यक्रम सञ्चालन गर्दै ठोल ठोल र बस्तीका सुतकेरी आमा र नवजात शिशुको घर दैलो पुगेर स्वास्थ्य अवस्था अनुगमन गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रम मार्फत सुतकेरी आमा र शिशुको स्वास्थ्य अवस्था, पोषण, स्थानपान, नियमित खोप प्रसूति पश्चात आवश्यक स्वास्थ्य सेवा र स्वास्थ्य संस्थासँगको पहुँचका बारेमा जानकारी लिने र आवश्यक परामर्श प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष मिठो देवी लामाले बताउनु भएको हो। गाउँपालिकाले मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउने गर्भवती महिलालाई कम्तीमा 8 पटक नियमित जाँच गर्भजाँच एनसीसी गराउन प्रोत्साहन गर्ने र स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी गराउने उद्देश्य सहित 2 वर्ष अगाडि यो कार्यक्रम शुरू गरिएको छ। पहिलो चरण अन्तर्गत जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सम्बन्धित सरकारवालाको सहभागितामा घर दैलो पुगेर सुत्केरी आमा र परिवारसँग प्रत्यक्ष संवाद गरिएको थियो। सोप्रमा सुरक्षित मातृत्व, नवजात शिशुको उचित स्याहार, नियमित तथा परीक्षण र स्वास्थ्य सचेतना सम्बन्धित जानकारी समेत प्रदान गरिएको उपाध्यक्ष लामाले बताउनु भएको हो।
साझा खबरमा राष्ट्रिय खबर प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थाले समाधान गर्न नागरिकको जीवधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा अगाडि बढ़िरहेको बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मध्य प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूसँगको छलफलमा भएको प्रधानमन्त्री शाहले राज्यका संयन्त्र सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन पनि आग्रह गर्नुभएको हो। प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु र नागरिकको सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको पनि बताउनु भएको छ। शान्ति सुरक्षालाई चुस्त दुरूस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। सांसदहरूले पनि प्रधानमन्त्री शाहको अनुरोधलाई सकारात्मक रूपमा लिँदै आफूहरू तत्कालै आफ्नो निर्वाचन क्षेत्रमा घटिने प्रतिबद्धता जनाएको छ। तनावग्रस्त तथा आसपासका क्षेत्रहरूमा धार्मिक र सामाजिक सौहार्द कायम राख्ने गरी निरन्तर सकारात्मक र एकबद्धताको सन्देश प्रवाह गर्नुपर्ने र सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवा वर्गलाई जोगाउनु स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा सांसदहरूले पनि जोड़ दिएका छन्। नेपाली कम्युनिष्ट पार्टीले विभाजनकारी र उत्तेजनात्मक हरेक प्रयासलाई असफल पार्न सबै लोकतान्त्रिक र प्रगतिशील तथा देशभक्त शक्तिहरूलाई एकबद्धता हुन अपील गरिएको छ। नेकपाले सरकार सबै राजनैतिक दल नागरिक समाज संचार माध्यम तथा सम्पूर्ण नेपाली जनताले आपसी विश्वास संयमता निरन्तर संवाद र जिम्मेवारीपूर्ण व्यवहारका साथ अगाडि बढ़न अपील समेत गरिएको हो। सुनसरी सिराहा लगायतका तराई मधेसमा भएको घटनाको छानबिन गर्न नेकपाले उच्च स्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठनको माग पनि गरिएको छ। हिजो बसेको कार्य संयोजक समितिको बैठकले यस्तो गम्भीर परिस्थिति उत्पत्तिका कारण झडपका घटना र स्थानीय प्रशासन एवं सुरक्षाकर्मीको भूमिका छानबिन हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको हो। नेकपाले सरकारले राजनैतिक रूपमा नागरिकसँग संवाद गर्न सबै सरकारवालाहरूलाई विश्वास लिन र समस्याको राजनैतिक र दिगो समाधानका लागि जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको हो। संवेदनशील परिस्थितिको वार्डमा सामाजिक द्वन्द र घटनालाई प्रयोग गर्दै नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समावेशिता सामाजिक न्याय र संविधानद्वारा सुनिश्चित उपलब्धिलाई कमजोर गर्ने प्रयास भइरहेको नेकपाले ठहर गरिएको छ। सुनसरी घटनाका कारण समग्रमा तनाव बढ़ेपछि गृहमन्त्री सुदन गुरूङ सहित विभिन्न सुरक्षा निकायका उच्च पदस्थका अधिकारीहरू पनि तराई र मधेसका विभिन्न फिल्डमा खडिएका छन्। तनावपूर्ण अवस्था शान्त पार्न र सम्भावित घटनाहरू रोक्नका लागि उनीहरू यति बेला फिल्डमा खटिएको छ। प्रहरीका विभिन्न विभाग र क्षेत्रमा काम गरिरहेका पनि तथ्याङ्कले तत्कालको संकट समाधान गर्न तराई मधेस केन्द्रित गरिएको जानकारी गराएको छ। नेपाल प्रहरीले तराई मधेसका जिल्लाहरूमा पनि उच्च प्रहरी अधिकृतहरूलाई खटाएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अवि नारायण काफलेको अनुसार 15 उच्च पदस्थ अधिकारीहरूलाई तराई मधेस परिचालन गरिएको छ।